नमस्कार, शुभ प्रभात आदरणीय श्रोतागण। मीडियम वेब को 213.67 मीटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगा हर्जबाट पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल वैशाख महिनाको 26 गते, तदनुसार अंग्रेजी वर्ष 2026 मई महिनाको 9 तारीक आज शनिबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण प्रिय श्रोतागणलाई कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदै आजका हाम्रा प्रथम अधिवेशन शुरू गर्न लागिरहेका छौं यसै मंगलध्वनिबाट।

प्रिय श्रोता, सकारात्मक सोच, मेहनत र धैर्य जीवनका सबैभन्दा बलिया साथी हुन्। त्यसैले कहिले निराश नहुनुहोस् र निरन्तर अघि बढ़िरहनुहोस्। तपाईको दिन मंगलमय रहोस् भन्दै अब आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा प्रस्तुत गर्न लागिरहेका छौं ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

बिहानको यस पवित्र समयमा तपाईहरूलाई सुनाइरहेका छौं संगीता प्रधानका केही भक्तिमय भजनहरू।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं भक्ति प्रभात कार्यक्रममा कलाकार संगीता प्रधानका केही भजनहरू। यो सुन्नुहोस् अब कार्यक्रमको अन्तिम भजन।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो भक्ति प्रभात कार्यक्रम, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता प्रस्तुत छ अब उसो प्रसारण गरिने कार्यक्रम बारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गोल्डन मेलोडीज। 7:25 आकाशवाणीको साङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौं कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौं नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। 10 बजे प्रस्तुत गर्नेछौ पुनः मुख्य समाचार भने 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजेतराने। अनि 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:55 हुनै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्र।

0: राजस्थान रॉयल्स का मुकाबला गुजरात टाइटन्स से होगा। मैच जयपुर में शाम 7:30 बजे से खेला जाएगा। भारत की महिला फुटबॉल टीम एएफसी अंडर 17 एशिया कप के क्वार्टर फाइनल में पहुंच गई है। भारत ने 2005 के बाद इस टूर्नामेंट में अपनी पहली जीत दर्ज की। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलो हर्ज मा हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:05 भइरहेको छ र सधैँ हामी उपस्थित भइसकेका छौं पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज लिएर। हजुर श्रोता, कार्यक्रम गोल्डन मेलोडीजको प्रतीक्षा गरेर बसिरहनुभएका हाम्रा प्रिय श्रोतागणमा हार्दिक स्वागत अनि न्यानो अभिवादन। ताउनु श्रोता, अब ढिलाइ नगरी हामी कार्यक्रमको थालनी गर्दैछौ। यो पहिलो गीत लिएका छौं चलचित्र श्रीमान सत्यवादीबाट, कलाकार मुकेशको आवाजमा। यस चलचित्रबारे छोटो जानकारी हजुर श्रोताहरूलाई दिनुपर्दा, चलचित्र श्रीमान सत्यवादीका निर्देशक रहेका छन् एसएम अब्बास र निर्माता रहेका छन् मही पात्रे शाह। र यो चलचित्र सन् 1960 सालमा दशक सामु आएको थियो भने चलचित्रमा कलाकारहरू राज कपूर, महमूद, नासिर हुसेन, राधा कृष्णन अनि शकिलाले मुख्य रूपमा अभिनय गरेका हामी पाउँछौं। र चलचित्रका गीतहरूमा संगीत भरेका छन् दत्तराम वादकरले। दर्शकता स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो गीत।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। हजुर श्रोता, कार्यक्रम गोल्डन मेलोडीजमा यो अर्को गीत सुनाउँदैछौ चलचित्र सिंगापुरबाट कलाकार मोहम्मद रफी अनि लता मंगेशकरको स्वरमा सन् 1960 सालमा निर्मित चलचित्र सिंगापुरका निर्देशक शक्ति सामन्त रहेका छन् भने यस चलचित्रका निर्माता एफसी मेहरा रहेका छन्। चलचित्रमा कलाकारहरू शम्मी कपूर अनि पद्मिनीले मुख्य रूपमा अभिनय गरेका छन् र चलचित्रका गीतहरूमा संगीत भरेका छन् शंकर जयकिशानले। श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को गीत।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडीज। हजुर श्रोता, आजलाई भने हामी कार्यक्रम गोल्डन मेलोडीजको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत प्रस्तुत गर्न लागिरहेका छौं चलचित्र ट्रंकलबाट कलाकार आशा भोसलेको आवाजमा। सन् 1960 सालमा दर्शक सामु आएको चलचित्र ट्रंकलका निर्देशक बलराज मेहता रहेका छन् भने यस चलचित्रमा कलाकारहरू अभि भट्टाचार्य, श्यामा, प्रण अनि हेलेनले मुख्य रूपमा अभिनय गरेका हामी पाउँछौं र चलचित्रका गीतहरूमा संगीत भरेका छन् रविले। श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। श्रोता स्टुडियोको घडीमा समय यस बेला बिहानीको 7:25 भइसकेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सीमाना सुरक्षित गर्ने र राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बताउनुभएको छ। आज श्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। नेपाल सरकारले विभिन्न देशमा रहेका 15 मानद वाणिज्य दूतावासहरूलाई खारेज गरेको छ। फुटबलमा भारतले हिजो चीनको सुझावमा लेबननलाई 4-0 हराउँदै एएफसी अण्डर 17 महिला एशिया कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ र भारतीय मौसम विभागले आगामी दुई दिनसम्म केरलम, माहे, लक्षद्वीप, दक्षिण आन्तरिक कर्नाटक, तामिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सीमाना सुरक्षित गर्ने राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बताउनुभएको छ। हिजो कोलकातामा पश्चिम बंगालका नवनिर्वाचित भाजपा विधायकहरूलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, भाजपाको जीत हाम्रो संगठन विस्तार गर्ने वा हाम्रो विचारधारालाई प्रमाणित गर्ने बारेमा होइन, यो जीत देशको राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बारेमा हो। वहाँले असम, त्रिपुरा र अब पश्चिम बंगालमा भाजपा सरकारहरू भएकोले हामी सीमालाई अभेद्य केलामा परिणत गर्नेछौ भनी बताउनुभयो।
1: We have our government in Tripura, Assam, and now our government has also been formed in West Bengal. Infiltration will become impossible, cow smuggling will become impossible, and with firm determination, the state and central government will transform this border into an impregnable fortress of national security.
0: श्री शाहले जोड़ दिनुभयो, भाजपा सरकारको अधीनमा पश्चिम बंगालमा घुसपैठ र गाई तस्करी असम्भव हुनेछ। गृहमन्त्रीले पार्टी कार्यकर्ताहरूलाई सोनार बंगला निर्माण गर्न र जनताको आकांक्षा पूरा गर्न आग्रह गर्नुभयो। वहाँले तुष्टिकरणको राजनीतिलाई अस्वीकार गर्ने र तृणमूल कांग्रेसको 15 वर्षको शासन समाप्त गर्ने बंगालका मतदाताहरूलाई धन्यवाद दिनुभयो। आज श्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्रीहरू र सबै एनडीए शासित राज्यका मुख्यमन्त्रीहरू उपस्थित हुने अपेक्षा गरिएको छ। हिजो यसअघि श्री अधिकारीलाई राज्य भाजपा विधायक दलको नेताको रूपमा निर्वाचित गरिएको थियो। गृहमन्त्री अमित शाहको स्थितिमा कोलकातामा विधायक दलको बैठक भएको थियो। बैठकको अध्यक्षता गर्नुहुँदै श्री शाहले शुभेन्दु अधिकारीको पक्षमा सबै प्रस्तावहरू प्राप्त भएको बताउनुभयो। भाजपा विधायक दलको नेता निर्वाचित भएपछि श्री अधिकारीले पश्चिम बंगालका राज्यपाल आरएन रविसँग भेट गर्नुभयो र राज्यमा पहिलो भाजपा नेतृत्वको सरकार गठन गर्ने दावी गर्नुभयो।

तृणमूल कांग्रेसको 15 वर्षको शासन अन्त्य गर्दै भाजपाले विधानसभा चुनावमा ऐतिहासिक जीत हासिल गरेको थियो। यसैबीच श्री अधिकारीको गृहनगर पूर्व मेदिनीपुर र वहाँको निर्वाचन क्षेत्र नन्दीग्राममा उत्सव मनाइयो। मानिसहरूले जुलुस निकालेर रंगहरू खेलेर उत्सव मनाए। विदेश मन्त्री एस जयशंकरले गुयानाका स्वास्थ्य मन्त्रीसँग भेट गर्नुभयो अनि भारत गुयाना स्वास्थ्य सम्बन्धमा भएको प्रगतिबारे छलफल गर्नुभयो। क्यारिबियन देशको आफ्नो तीन दिवसीय भ्रमणको क्रममा डाक्टर जयशंकरले गुयानाको जज टाउनमा स्वास्थ्य मन्त्री डाक्टर फ्रेक एन्थोनीसँग भेट गर्नुभएको हो। विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले न्यूयर्कमा आयोजित अन्तर्राष्ट्रिय प्रवासन समीक्षा मञ्च अवधि अन्तर्राष्ट्रिय प्रवासन संगठनका महानिर्देशक एमी पोपसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जालमा एक पोस्टमा श्री सिंहले बैठकमा नियमित प्रवासन मार्गहरूको विस्तार र विविधीकरण र भारतमा प्रवासन सम्बन्धी विश्वव्यापी सम्झौताको कार्यान्वयनको लागि भारतको सक्रिय दृष्टिकोणको बारेमा छलफल भएको बताउनुभयो। विदेश राज्य मन्त्रीले क्यानाडाका प्रवासन शरणार्थी र नागरिकता मन्त्रीसँग पनि भेट गर्नुभयो। बैठकमा क्यानाडा भारत प्रवासन पहल र दक्ष कार्यबल र विद्यार्थी गतिशीलतामा पारस्परिक हितका मुद्दाहरू समेटिएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज गर्छ भने फेसबुकमा आकाशवाणी नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। नेपाल सरकारले विभिन्न देशमा रहेका 15 मानद वाणिज्य दूतावासहरूलाई खारेज गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समित पोखरेलले हिजो मन्त्री परिषदको यो निर्णयको घोषणा गर्नुभयो। मन्त्री परिषदले नेपालमा रहेको मानद वाणिज्य दूतावास र विदेशमा रहेका मानद वाणिज्य दूतावासहरूलाई खारेज गर्ने निर्णयलाई अनुमोदन गरेको छ। पदमुक्त गरिएका मानद वाणिज्य दूतावासहरूमा अमेरिकाको क्यालिफोर्निया, म्यासाचुसेट्स र सिएटल, अस्ट्रेलियाको एडिलेड, मेलबर्न र सिडनी साथै न्यूजील्याण्ड, मलेसियाको क्लाङ घाटी, इण्डोनेसियाको जकार्त र इजरायलको रेहोबोट शहरका मानद प्रतिनिधिहरू समावेश छन्। यी निर्णय साइप्रसको निकोसिया, जर्मनीको एनआरडब्ल्यू, ब्रेमेन र लोअर सक्सोनी, स्लोवेनियाको वर्सा र माल्टामा रहेका सक्सोनी वाणिज्य दूतावासहरूमा पनि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिवसीय युद्ध विरामको घोषणा गर्नुभएको छ। यो अस्थायी युद्ध विराम 9-11 मईसम्म रहनेछ, जस अवधिमा दुई देशबीचका सबै सैन्य कार्यवाही रोकिनेछ। राष्ट्रपति ट्रम्पले यो प्रस्ताव आफैले प्रस्ताव गरेको र यसमा दुवै पक्षबाट 1000 कैदीहरूको आदान प्रदान समावेश हुने बताउनुभयो। वाणिज्य सचिव राजेश अग्रवाल 6-7 मईसम्म स्विजरल्याण्डको आधिकारिक भ्रमणमा हुनुहुन्थ्यो। भ्रमणको मुख्य उद्देश्य भारत ईएफटीए व्यापार तथा आर्थिक साझेदारी सम्झौताको कार्यान्वयनलाई सुदृढ पार्नु थियो। भ्रमणको क्रममा वहाँले सम्झौताको प्रगतिको समीक्षा गर्न र व्यापार लगानी र नियामक सहयोग बढ़ाउने उपायहरूबारे छलफल गर्न स्विजरल्याण्ड राज्य आर्थिक मामला सचिव हेलेन बुडलिगर आरटीडासँग द्विपक्षीय वार्ता गर्नुभयो। अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबननमा 14-15 मईमा अमेरिकी मध्यस्थतामा वार्ता पुनः शुरू गर्ने बताएको छ। विदेश मन्त्रालयका अनुसार दुवै देशका प्रतिनिधि मण्डलहरू एक व्यापक शान्ति र सुरक्षा सम्झौतामा पुग्न बैठक गर्नेछन्, जसमा सीमा सीमांकन, मानवीय सहायता र पुननिर्माणको लागि ठोस मार्ग र लेबननमा सरकारलाई पुनः सौभौम सत्ता पूर्ण स्थापना जस्ता मुद्दाहरूमा छलफल हुनेछ। मेघालयमा विश्वकप किट नामले प्रसिद्ध विश्वकप सिकाडाको सामूहिक उद्भवको उत्सव मनाउने दुई दिवसीय महोत्सव नियाङ तासे 2026 हिजोबाट शुरू भएको छ। मेघालयका सामुदायिक तथा ग्रामीण विकास मन्त्री सोस्थेनिस सोहटुनले महोत्सवको उद्घाटन गर्नुभयो। आकाशवाणी समाचारको विशेष कार्यक्रम पीपल्स पद्मको अर्को एपिसोडमा हामी भारतमा रेडियो प्रसारणको क्षेत्रमा अग्रणी डाक्टर रामामूर्ति श्रीधरसँग कुरा गर्नेछौ, जसलाई पद्मश्रीले सम्मानित गरिनेछ। कार्यक्रम आज बिहान 9:10 मा आकाशवाणी

0: गोल्डमा प्रसारण हुनेछ न्यूज अन एयर एप न्यूज अन एयर अफिसियल यूट्यूब च्यानलमा पनि सुन्न सकिनेछ। फुटबलमा भारतले हिजो चीनको सुझावमा लेबननलाई 4-0 हराउँदै एएफसी अण्डर 17 महिला एशिया कपको क्वार्टर फाइनलमा प्रवेश गर्दै इतिहास रचेको छ। भारतका लागि प्रीतिका बर्मनले 7 र 65 मिनटमा अल्वा देवी सेन्जामले 36 मिनटमा र जोयाले 72 मिनटमा गोल गरे। भारतीय मौसम विभागले आगामी दुई दिनसम्म केरलम माहे लक्षद्वीप दक्षिण आन्तरिक कर्णाटक तमिलनाडु पुडुचेरी र केरई गाउँमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आईएमडी का अनुसार बिहार छत्तीसगढ़ गांगिया पश्चिम बंगाल झारखण्ड र विदर्भमा आज 50 किलोमिटर प्रति घण्टा भन्दा बढ़ीको गतिमा हावा चल्ने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सीमाना सुरक्षित गर्ने र राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बताउनुभएको छ। आज श्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। नेपाल सरकारले विभिन्न देशमा रहेका 15 मानद वाणिज्य दूतावासहरूलाई खारेज गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किमको नवीनतम अङ्क लिएर हामी उपस्थित भइसकेका छौँ।
1: कुरा गरौँ श्रोता जन्मको,
0: आजको दिन महाराणा प्रतापको जन्म भएको दिन पनि हो।
1: हजुर, र विश्व इतिहासमा उनलाई एक महान राजपूत योद्धाको रूपमा हामी
0: चिन्ने गर्छौँ।
1: हजुर
0: हजुर, 1540 महाराणा प्रतापको जन्म भएको थियो। कैयौं वर्षसम्म मुगल सम्राट अकबरसँग संघर्ष गर्ने महाराणा प्रताप, जो उदयपुर मेवाड़मा सिसोदिया राजवंशको राजाको रूपमा जन्म भएको थियो, उनको जन्म कुम्बलागढ़ किल्लामा भएको थियो। उनी राजपूत शौर्यका चिन्हारी हुन्। उनी बालक हुँदादेखि नै साहसी र निडर थिए। उनको नाम इतिहासमा वीरता र दृढ़ प्रणको निम्ति अमर छ, जसलाई बालक सदा किक्का नामले पुकार्दथे। उनको वीरगाथा आज पनि सुनाइन्छ। उनीबारे 1946 जयन्त देसाईको निर्देशनमा महाराणा प्रताप नामले ब्ल्याक एण्ड व्हाइट फिल्म बनाएका थिए भने 2013 भारतका वीर पुत्र महाराणा प्रताप नामले धारावाहिक प्रकाशित भएको थियो।
1: हजुर, महाराणा प्रताप बारे कुरा गर्यौं है, बीचमा एउटा कुरा गर्न मन पर्यो। उहाँको जन्म आजको दिन भनौँ 9 मई 1540 आजभन्दा धेरै वर्ष अघि है, र पनि अहिले हामी कुरा गरिरहेका छौँ किनभने उहाँले जुन चाहिँ आफ्नो जीवनमा गरेको जुन चाहिँ कार्यहरू थियो, कर्महरू थियो है, त्यसैको कारण चाहिँ अहिलेसम्म उहाँ हामी याद गरिरहेका छौँ है, र सायद कर्मकै आधारमा चाहिँ मान्छेलाई वर्षौं वर्षसम्म याद गरिरहँदो रहेछ है।
0: म पनि भनिहालौँ,
1: हजुर,
0: पहिला भन्दाखेरि हिजो आज धेरै पैसा कमाइन्छ,
1: हजुर
0: है, पैसा कमाएर मान्छेको मन संकुचित हुँदै गइरहेछ, मेरो लागि, मेरो फ्यामिली
1: होइन,
0: आफ्नै लागि मात्रै भनेर सोचिरहेको छ। तर त्यही पैसा चाहिँ आफू मरेर गइसकेपछि पनि आफ्नो नाम राख्नु छ भनेदेखि चाहिँ है केही समाजसेवाको कार्यमा लगाउन सके
1: त्यो चाहिँ हजुर सदाभरिको लागि है रहिरहन्छ। अब 1540 जन्मिएको महाराणा प्रतापको कुरा गर्यौं, त्यसै गरी 1886 आजको दिन जन्मिएका हुन् भारतका ती महान स्वतन्त्रता सेनानी अनि राजनीतिज्ञ गोपाल कृष्ण गोखले। हजुर श्रोता, गोपाल कृष्ण गोखले भारतका एक स्वतन्त्र सेनानी, समाजसेवी, विचारक एवं सुधारक थिए। गोपाल कृष्ण गोखलेको जन्म 9 मई 1886 महाराष्ट्रको रत्नगिरी जिल्लाको कोटलु गाउँमा भएको थियो। उहाँभित्र देशभक्तिको भावना सानैदेखि थियो र भारतलाई स्वाधीन गराउने सपना उनी सानैदेखि देख्ने गर्थे। उहाँले स्कूलको पढ़ाई पूरा गरिसकेपछि उच्च शिक्षाको लागि पुणे आइपुगे। त्यही बेला महाराष्ट्रमा बाल गंगाधर तिलक, चिपलुङ्कर, राणाडे आदि जस्ता महान नेता र विचारकहरूले महाराष्ट्रमा क्रान्ति र देशभक्तिको लहर फैलाइसकेका थिए र गोपाल कृष्ण गोखलेलाई पनि यस लहरले उहाँभित्र रहेको देशभक्तिको भावनालाई अझ बलियो बनाउँदै गयो।

0: आफ्नो पढ़ाई पूरा गरिसकेपछि सरकारी नोकरीको पछि नलागेर गोपालकृष्ण गोखलेले लोकहितका लागि पढ़ाउने कार्य गर्न थाले र 1886 उहाँ फर्ग्युसन कलेजमा अंग्रेजीका प्राध्यापकको रूपमा डेक्कन एजुकेशन सोसाइटीमा सम्मिलित भए। एक दिन जब उहाँको एक साथीले गोखलेलाई यो प्रश्न सोधे कि तपाईँ जीवनमा के चाहनुहुन्छ, तब उहाँले भन्नुभयो, म मन्त्रीमण्डलमा सामेल भएर देशको सेवा गर्न चाहन्छु। र यसै समयमा उहाँले आफ्नो राजनीतिक गुरू भेटाउनुभयो। उहाँलाई राजनीतिको ज्ञान दिने व्यक्ति हुनुहुन्थ्यो महादेव गोविन्द रनाडे। गोपालकृष्ण गोखले अंग्रेजी भाषाका ज्ञाताका साथै आर्थिक मामलाको पनि अद्भुत जानकार थिए, जसले गर्दा उहाँलाई भारतको ग्लेडस्टोन नाम दिएको थियो। उनलाई महात्मा गान्धीको राजनीतिक गुरू पनि भनिन्छ र उनकै निर्देशनमा महात्मा गान्धीले 1905 सर्भेन्ट्स अफ इण्डिया सोसाइटीको गठन गर्नुभएको थियो। यसरी उनले, अर्थात भनौं गोपालकृष्ण गोखले, आफ्नो जीवनमा भारतको स्वाधीनताको लागि विभिन्न कार्यहरू गरेका थिए। त आज उहाँको जन्मदिन।
1: फेरि एउटा कुरा भन्न मन लागिहाल्यो,
0: हजुर भन्नुहोस् न।
1: आज हामीले दुईजना व्यक्तिहरूको बारेमा हामीले जानकारी गरायौं है। इतिहासको पानामा जति पनि मानिसहरू लुकेर बसेका छन् उनीहरूबारे हामीले कुरा गर्ने गर्छौं र त्यस्तै मानिसहरूबारे हामीले जानकारी गराउँछौ जसले चाहिँ आफ्नो मात्र नसोचेर
0: हाम्रो निम्ति, हजुर भनौँ, आम मानिसहरूको निम्ति, संसारको निम्ति, विश्वको निम्ति सोचेका छन्।
1: हजुर, यो एउटा उदाहरण पनि हो।
0: हजुर, त्यसैले हामी याद गरिरहेका छौँ उहाँहरूलाई।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं पुण्यतिथिको।
1: हजुर, पुण्यतिथि बारे कुरा गर्दा आजकै दिन 1986 तेन्जिङ नोर्गेको निधन भएको थियो। उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भई सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोही एडमन्ड हिलेरी सन् 1953 मे 28 तारीकको दिन बिहान 11:15 सगरमाथा शिखर पुग्ने प्रथम आरोही हुन्। तेन्जिङको जन्म 1914 थ्याङबोचेमा भएको थियो। यिनको जन्म नाम थियो नामगेल वाङदी शेर्पा र उनको मृत्यु आजकै दिन 1986 भारतको दार्जीलिङमा भएको हो।
0: हजुर, आज तेन्जिङ नोर्गे शेर्पाको पुण्यतिथि, हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौ।
1: हजुर, यसरी नै आजकै दिन 1984 टी बाला सरस्वती भारत नाट्यमको सुप्रसिद्ध नृत्यंगनाको मृत्यु भएको थियो र यसरी नै 1995 हिन्दीको प्रसिद्ध निबन्धकार कन्हैयालाल मिश्र प्रभाकरको पनि मृत्यु भएको थियो।
0: यसै गरी आजकै दिन 1998 भारतीय हिन्दी फिल्मी दुनियाँका एक गायक साथै नायक तलत महमूदको निधन भएको थियो। हजुर, 1939 तलत जब 16 वर्ष पुगे तब कमल दास गुप्तले लेखेको एउटा गीत सब दिन एक समान नहीं गाउने मौका पाएका थिए उनले र रेडियोबाट उनको गीत र गजल पनि बज्न थालेको थियो। त्यही बेलादेखि उनी लखनऊमा खूब प्रचलित भए। यो गीत गाएको एक वर्षभित्रमा त्यो बेलाको प्रसिद्ध रेकर्डिङ कम्पनी एचएमबीको एउटा टीम कलकत्ताबाट लखनऊ पुगेर तलतको दुईवटा गीत रेकर्ड गरे। यो गीत मानिसहरूले खूब मन पराए। अझ चारवटा गीतहरू जसमा एउटा गजल पनि तस्वीर तेरी दिल मेरा बहला नसकेगी पनि सामेल थियो, जुन गजल त्यो बेला सबैले मन पराएको थियो र पछि सोही गजल एउटा फिल्ममा पनि लगाइएको थियो। तलत महमूद

जति मिठो गाउँथे उति सुरुमा अभिनय गर्न जान्दैनथे, तर गाउने सौखले नै उनको अभिनय पनि तिख्रिँदै गएको हो। र एक दिन सुक्रिया ए प्यार बोलको गजल गाउँदै पर्दामा नजर आएपछि सोराब मोदीले उनलाई त्यो बेलाको नामी नायिका सुरैयासित फिल्म मिन रवा की बारिशमा हिरो नै खेलाएका थिए। उसै गरी एआर कारदारले पनि दिले नादानमा चाँद उस्मानीको साथ हिरो खेलाए। यसरी एकपछि अर्को गर्दै तलत महमूदले 13 फिल्महरूमा एक्टिङ गरे र गायकपछि उनी नायक बने। उसो त तलत महमूदले आफ्नो जीवनमा 100 जति हिट गीतहरू गाएका छन् र ती गीतहरूको कुरा गर्दा देख कबीरा रोयाको हम्से आया न गया, ट्याक्सी ड्राइभरको जाए तो जाए कहाँ, छायाको इतना न मुझसे तो प्यार, मिर्जा गालिबको दिल ए नादान, फुटपाथको शाम गम की कसम, सुजताको जलते हैं जिसके लिए, जहां आरा को फिर वही शाम वही गम, हकीकत को हो कि मजबूर मुझे उसने भुलाया होगा, आदि आदि।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। हामी यो समय तपाईँहरूसँग रहँदै आएका छौं कार्यक्रम प्रणाम सिक्किम अन्तर्गत र अब कुरा गर्न लागेका छौं आजको दिन विगतमा घटेका केही घटनाहरूबारे। 1901 आजको दिन अस्ट्रेलियाको प्रथम सदन या त भनौ पार्लियामेन्ट मेलबर्नमा शुरू भएको थियो। 1904 आजकै दिन युरोपमा प्रथम पल्ट वाष्पद्वारा चल्ने या त भनौ स्टीम लोकोमोटिभ सिटी अफ ट्रुरू शुरू भएको थियो जसको रफ्तार 100 MPH थियो। 1936 आजकै दिन इथियोपिया इटलीसित जोडिन पुगेका थिए जब 5 मेको दिन राजधानी एडियास अबाडा इटलीले आफ्नो बनाएका थिए। 1948 आजकै दिन चेकोस्लोभाकियाको संविधान लागू भएको थियो। 1949 आजकै दिन रेनियर फ्री मोनाकोका राजकुमार बनेका थिए। आजको दिन विगतमा घटेका घटनाको कुरा गर्दा श्रोता 1960 आजको दिन फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले जनसंख्या नियन्त्रणको घोषणा गर्दै इनोविडलाई विश्वको प्रथम ओरल कन्सेप्टिभ पिलको रूपमा मान्यता दिएको थियो। 1987 आजको दिन
1: 2000 जाफना प्रायद्वीपको एलिफेन्ट दर्रेमा कब्जाको निम्ति लिट्टेसँग भएको संघर्षमा श्रीलंकाको 358 सैनिकहरू मारिएका थिए। यसरी नै 2004 चेचेनियामा एक विस्फोटमा त्यहाँको राष्ट्रपति अहमद कादरोभको निधन भएको थियो।
0: हजुर, 2001 आजको दिन घानाको एक्रा स्पोर्ट्स स्टेडियममा भएको फुटबल म्याचको बेला रेफ्रीले गलत निर्णय दिएपछि फुटबल फ्यानहरू त्यसको विरोध गर्दै मैदानमा उत्रिएका थिए अनि पुलिसले सो भीड़ रोक्नको लागि टियर ग्यास चलाएपछि झन भागाभाग मचियो र 129 जना फुटबल फ्यानहरूको तत्काल मृत्यु भएको थियो। 2009 आजकै दिन ज्याकब जुमाले दक्षिण अफ्रिकाका राष्ट्रपतिको रूपमा शपथ लिएका थिए।
1: 2005 मस्कोमा रूसद्वारा द्वितीय विश्वयुद्धको समय जर्मनी सेनामा विजयको 70 वर्षगाँठको महोत्सवमा तत्कालीन भारतका प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले भाग लिएका थिए।
0: 2012 आजको दिन सुकोई सुपरजेट 100 एयरक्राफ्ट माउन्ट सलाक वेस्ट जावा इण्डोनेसियामा क्राश भएपछि 45 मानिसहरू मारिएका थिए। 2016 आजको दिन फिलिपिन्सका रोड्रिगो डुटेरेटले देशमा ड्रगको ओसार पसार विरूद्ध लड्ने र अपराध रोक्ने प्रण गर्दै चुनाव जितेपछि फिलिपिन्सका राष्ट्रपति बनेका थिए। 9 मई 2022 दिन श्रीलंकामा विरोध प्रदर्शनपछि त्यहाँका प्रधानमन्त्री महेन्द्र राजापक्सले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यही थियो आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। आज अर्को दिवस पनि परेको छ, त्यो हो इन्टरनेशनल माइग्रेटोरी बर्ड डे, अर्थात माइग्रेटोरी भन्दा जति पनि चराहरू होइन पक्षीहरू छ एक सीमादेखि अर्को सीमा, एक देशदेखि अर्को सीमा देशमा उड्ने गर्छ, जाने गर्छ है। यसै सम्बन्धमा आज अन्तर्राष्ट्रिय दिवस हो र यसबारे पनि हामी श्रोताहरूलाई छोटो जानकारी

अजय श्रोता, आज वर्ल्ड माइग्रेटोरी बर्ड डे अर्थात विश्व प्रवासी पक्षी दिवस। प्रवासी पक्षी त्यस्ता पक्षीहरूलाई भनिन्छ जो खाना, बासस्थान, प्रजनन आदिका लागि अनुकूल

0: सहायक मौसम भएको स्थानको खोजीमा एक ठाउँदेखि अर्को ठाउँमा जाने गर्छन्। यी पक्षीहरू यस्तो स्थानको खोजीमा एक देशदेखि अर्को देश र यहाँसम्म कि एक महाद्वीपदेखि अर्को महाद्वीपसम्म उडेर जाने गर्छन्। तर हिजो आज बढ्दो जनसंख्या, मौसममा प्रतिकूल परिवर्तन आदि जस्ता कारणहरूले गर्दा यी पक्षीहरूको लागि यस्ता स्थान जहाँ यी पक्षीहरू खाना, बासस्थान, प्रजनन आदिको लागि अनुकूल मौसम रहोस् त्यस्ता स्थानहरूमा कमी आउँदै गएको छ, जसले गर्दा पक्षीहरूले खाना, अनुकूल बासस्थान, प्रजननको लागि उचित स्थानहरू पाइरहेका छैनन्। फलस्वरूप अनेकौं प्रवासी पक्षीहरूको अस्तित्वमा संकट आउँदै गएको छ र कति पक्षीहरू लुप्त हुने स्थितिमा पुगिसकेका छन्। यसरी स्थानको अभावमा मात्र नभएर यी पक्षीहरूद्वारा एक ठाउँदेखि अर्को ठाउँमा जाँदा लामो दूरी तय गर्नुपर्ने हुँदा यिनीहरूद्वारा मार्गमा पनि अनेकौं संकटहरूको सामना गर्न परिरहेको हुन्छ, जस्तै शिकारको खतरा, मार्गमा पर्ने हाई भोल्टेज विद्युत तार र ठूला ठूला पवनचक्कीहरूको खतरा आदि जस्ता खतरा, जसको चपेटमा परेर यी निर्दोष पक्षीहरूको मृत्यु हुने गर्छ। अब प्रश्न उठ्छ कि यी पक्षीहरूबाट हामीले के फाइदा पाउँछौं त? यी प्रवासी पक्षीहरूको फाइदाको दृष्टिकोणले हेर्दा पनि पर्यटनदेखि लिएर पर्यावरणसम्म अनेकौं फाइदाहरू छन्। फाइदा हेर्नुभन्दा अगाडि हामीले यो कुरा बुझ्नुपर्छ कि पृथ्वी केवल मानवहरूको नभएर यस्ता पृथ्वीमा बस्ने सम्पूर्ण जीव पशु पक्षीहरूको पनि हो र जति अधिकार पृथ्वीको संसाधनमा मानिसहरूको छ त्यति नै अधिकार यी पशु पक्षीहरूको पनि छ र यही पशु पक्षीहरूको अस्तित्वमा संकट आउनु भनेको मानव जातिमाथि संकट आउनु हो, किनभने हामी मानवको भविष्य र यी पशु पक्षीहरूको भविष्य एकाअर्कामाथि निर्भर गर्छ र यो दिवस संयुक्त राष्ट्र संघले वर्ष 2006 मनाउन शुरू गरेको थियो र यो दिवस विश्वभरिको लगभग 118 देशहरूमा आजको दिन पालन गरिन्छ। श्रोता, वर्ल्ड माइग्रेटरी बर्ड डे अर्थात विश्व प्रवासी पक्षी दिवस प्रत्येक मे महिनाको दोस्रो शनिबारको दिन पालन गरिँदै आएको हो भने वर्ष 2018 यो दिवस नयाँ संयुक्त अभियान अन्तर्गत वर्षमा दुईपल्ट मनाउने निधो गरिएको छ र आउँदो अक्टोबर महिनाको दोस्रो शनिबार पनि यो दिवस पालन गरिनेछ। श्रोता, प्रणाम सिक्किम कार्यक्रमको हामी अन्ततिर आइपुगेका छौं र जाँदा जाँदै आज हामी हजुरहरू समक्ष एउटा जानकारी राख्न चाहन्छौ साइक्लोन अर्थात चक्रवात बारेमा। उसो त भनिएको छ कि यो साइक्लोन शब्द एउटा ग्रीक शब्द हो जसको शाब्दिक अर्थ हुन्छ साइक्लस अर्थात कोइलिङ अफ स्नेक औ साँप जस्तै बटारिनु। हामीलाई थाहा छ यो साइक्लोन अथवा चक्रवात प्राकृतिक आपदा हो जसले समय समयमा विश्वको विभिन्न ठाउँहरूमा विभत्स रूपले असर गर्ने गरेको छ र कतिपय त्यस्ता साइक्लोनहरू पनि आए जसले विशेष गरेर समुद्र तटीय क्षेत्रतिर लाखौं मानिसहरूको आबादी तहस नहस पारे। यस्ता साइक्लोनलाई विश्वका विभिन्न देशले विभिन्न नामहरूले पुकार्ने गरेका छन्। कतै हरिकेन भनिन्छ भने कतै टाइफुन, विलीविली आदि। तर यहाँ जान्न पर्ने कुरा के हो भने श्रोता, यदि यस्ता साइक्लोनको रफ्तार अर्थात स्पीड प्रति घण्टा 34 नटिकल माइल्स अर्थात एक घण्टामा त्यस्ता आदि तूफानको सामुद्रिक रफ्तार 34 माइल भए त्यस्ता चक्रवातलाई नामकरण गरिन्छ। अझ यसको रफ्तार बढ़ेर 74 एमपीएच अर्थात माइल्स पर आवर भन्दा बढ़ी भएदेखि त्यसलाई हरिकेन, साइक्लोन, टाइफुन आदि भनिन्छ। उसै गरी भारतीय सामुद्रिक खाड़ीतिर अर्थात भनौं इण्डियन ओशन रिजनमा पर्ने 8 देशहरूले त यस्ता साइक्लोनलाई आफ्नै नाम दिने गरेका छन्, जस्तै तितली, फन्नी, बुलबुल, हुदुद आदि आदि। आज हामी यस्ता नामहरू कसरी किन राखिन्छ यसबारेमा छोटो जानकारी राख्न चाहन्छौ प्रणाम सिक्किम कार्यक्रमको अन्ततिर।
1: हजुर, प्रकृतिको अनेकौं घटनाहरूमा चक्रवात, भूकम्प, बाढ इत्यादि आउने गर्दछन् भने ओखी, हुदुद, क्याट्रिना, रिटा, बर्दा इत्यादि जस्ता चक्रवात मानि कि आधीबेरीहरूको नाम अवश्य नै तपाईँले सुन्नु भएको होला। हुन सक्छ तपाईँको मनमा पनि यस्तै प्रश्न उठेको होला कि चक्रवातहरूको नाम कसरी अनि किन राखिन्छ र कसले राख्ने गर्दछ। चक्रवातको नाम एक सम्झौताको आधारमा राखिन्छ। यस पहलको शुरूआत अटलान्टिक क्षेत्रमा 1953 एक सन्धिको माध्यमले भएको थियो। अटलान्टिक क्षेत्रमा हुरिकन अनि चक्रवातको नाम दिने परम्परा 1953 जारी भएको हो, जो मियामी स्थित राष्ट्रिय हरिकन सेन्टरको पहलमा शुरू भएको थियो। याद राख्ने कुरा हो, 1953 अस्ट्रेलियामा चक्रवातहरूको नाम भ्रष्ट नेताहरूको नाममा राखिन्थ्यो अनि अमेरिकामा चक्रवातहरूको विध्वंस शक्ति आक्रोशलाई हेरेर महिलाहरूको नाम जस्तै क्याट्रिना, इर्मा आदिमा राखिन्थ्यो। तर 1978 यसलाई संशोधन गरेर पुरूषहरूको नाममा पनि राखिन थालेको हो। हजुर, यसलाई चाहिँ इभन इयर र अड इयरलाई मतलब नम्बरलाई हेरेर जस्तै 2008 भयो भने महिलाको नाममा

0: अनि 2019 अड नम्बर भयो भने पुरुषको नाममा यसरी अड इभन गरेर छुट्याउन थालिएको छ भने 1953 युएस वेदर सर्भिसले आधिकारिक रूपमा एदेखि डब्ल्यूसम्मको अल्फाबेटबाट आउने महिलाहरूको नाम राख्ने गरेको थियो जसमा क्यूयूएक्सवाई अनि जेड अल्फाबेटहरूलाई बाहिर राखिएको थियो। उत्तर पश्चिमी प्रशान्त क्षेत्रमा दिइने अधिकांश नाम व्यक्तिगत नाममा छैन। हुन त केही पुरूष र महिलाहरूको नाममा राखिएको छ तर धेरै नाम फूलहरू जनावरहरू पक्षीहरू रूखहरू खाद्य पदार्थहरूको नाममा राखिएको छ। भारतको कुरा गर्दा भारतीय सागरहरूमा चक्रवातहरूको नामहरूलाई वर्णमाला क्रममा आवंटित गरिएको छैन तर त्यस देशको नाममा राखिन्छ जसले त्यो नाम दिएको छ। यदि कुनै चक्रवातको स्पीड 34 नौटिकल माइल पर आवर भन्दा धेरै छ भने त्यसलाई विशेष नाम दिन आवश्यक हुँदछ। हिन्द महासागर क्षेत्रको 8 देशहरू भारत पाकिस्तान श्रीलंका बंगलादेश मालदीव म्यानमार ओमान अनि थाइल्याण्डले भारतको पहलमा 2004 चक्रवाती तूफानहरूलाई नाम दिने व्यवस्था शुरू गरेको थियो। विश्व मौसम विज्ञान संगठन र एसिया अनि प्रशान्तको निम्ति संयुक्त राष्ट्र आर्थिक अनि सामाजिक कमिशनले वर्ष 2000 चक्रवाती साइक्लोन्सहरूको नामकरण गर्न शुरू गरेको हो। उत्तर हिन्द महासागरमा उठ्ने तूफानहरूको नामकरण भने भारतीय मौसम विभागले गर्ने गर्दछ। अक्टोबर 2018 उडिसाको तटमा चक्रवात तितलीले आफ्नो विनाश कार्य फैलाएको थियो भने 2018 3 यस्तो चक्रवातहरू आएको थियो। अंग्रेजी वर्णमालाको अनुसार सदस्य देशहरूको नामको पहिलो अक्षर अनुसार उनको क्रमलाई तय गरिएको छ। जस्तै सबैभन्दा पहिले बंगलादेश भारत मालदीप म्यानमार अनि अन्य नामहरू आउने गर्दछन्। जस्तो कि चक्रवात यी 8 देशहरूमा कुनै देशको कुनै भागमा पुग्दछ तब सूचीमा भएको अलग अनि सुलभ नाम यस चक्रवातलाई दिइन्छ जसले गर्दा चक्रवातलाई सरलसँग चिन्न साथै बचाव अभियानमा पनि मदत पुग्न सकोस्। स्मरण गराइन्छ यी नामहरूलाई 10 पुनः प्रयोग गरिँदैन भने कतिपय धेरै विनाशकारी चक्रवातहरूको नामलाई मृत व्यक्ति र क्षतिको निम्ति श्रद्धा दिँदै त्यो नामलाई हटाइन्छ। अहिलेसम्म यी 8 देशहरू मिलेर 64 नामहरूलाई सूचीबद्ध गरिएको छ। 2004 4 चक्रवात आएको थियो अग्नि हिवरू प्यार अनि बाज। यस्तै प्रकारले 2005 3 चक्रवात आएको थियो फानस माला अनि मुग्दा। यस्तै प्रकारले 2015 4 2016 3 2017 1 अनि 2008 3 तितली गाजा र पिथाई जसलाई नाम दिएको थियो पाकिस्तान श्रीलंका अनि थाइल्याण्डले भने 2019 फोनी अर्थात फानीको नामकरण बंगलादेशले गरेको हो जसको अर्थ हुन्छ साँपको फन।
1: यसै गरी श्रोता 2020 आएको थियो निसर्ग आम्फन 2021 साइक्लोन ताउक्ते यास आदि।
2: यसरी नै वर्ष 2022 21 मार्चमा आएको साइक्लोन आसानी जो बंगालको खाड़ीमा आएको थियो भने वर्ष 2023 जून महिनामा भारत पाक सीमा हुँदै भारतको गुजरातसम्म आइपुगेको साइक्लोनको नाम हो विपर्जय जसको कारण लाखौं मानिसहरू विस्थापित भएका थिए भने भारतमा यसको कारण 12 मानिसहरूको ज्यान गएको पुष्टि गरिएको थियो।
1: यसरी नै मई महिना 2024 बे अफ बेंगल अर्थात बेंगलको खाड़ीमा आएको साइक्लोन थियो रेमल जसको कारण भारतको उत्तर पूर्वी राज्यहरूमा 39 ज्यान गएको थियो भने धेरैजना लापता भएका थिए अनि सयौंले आफ्नो घरद्वार गुमाएका थिए। एउटा रिपोर्ट अनुसार साइक्लोन रेमलले सबैभन्दा ज्यादा क्षति मिजोराममा पुर्याएको थियो। श्रोता यसैगरी वर्ष 2024 आएका अन्य साइक्लोनहरूको नाम थियो आस्ना दाना फेंगल आदि।
2: यसैगरी वर्ष 2025 आएको साइक्लोनहरूको नाम हो शक्ति अनि मन्था।
1: हजुर र श्रोता हामीले आज जानकारी गरायौं कि मनमा लागिरहेको एउटा कुरा है यो चक्रवात आउँछ साइक्लोन आउँछ विभिन्न नामले पुकारिन्छ है धेरै वर्ष अघिदेखि हामीले सुन्दै आएको र यसै प्रसंगलाई लिएर चाहिँ आज हामीले श्रोताहरूलाई जानकारी गरायौं कि विभिन्न चक्रवात या त साइक्लोनको नाम कसरी राखिन्छ भनेर।
0: हजुर सरल रूपमा भन्नुपर्दा यी नामकरण गर्नुको पछाडि चाहिँ के छ भने हुनसक्छ एउटादेखि अर्को साइक्लोन क्रमैले आउन सक्छ त्यसले गर्दा त्यो साइक्लोनहरूले कुन बाटो लिइरहेको छ र कुन साइक्लोन कता छ र त्यसले कति क्षति पुर्याइरहेको छ त्यसबाट बचाउनको निम्ति पनि विभिन्न नामहरू दिएको हो।

0: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रम प्रणाम सिक्किमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, र भोलि बिहान फेरि 10 तारिक मईको बारे केही रोचक जानकारीहरू लिएर तपाईँहरू समक्ष आउने नै छौं। तबसम्मको लागि विदा चाहन्छौ। नमस्कार।

मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलो हर्चमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 8:40 भइरहेको छ। श्रोता समय भएको छ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमालाको। हरेक बिहान चाहिँ 8:40 यो समयमा हामीले आज पनि लिएर आएका छौं नेपाली आधुनिक गीतहरूको सुन्दर कोसेली। श्रोता आजको कार्यक्रममा श्रोताहरूलाई सुनाउनेछौ लोकप्रिय गायक भानु कुमार रामु दामु तथा चर्चित गायिका बबिता गजमेरका मन छुने गीतहरू। श्रोता सुनाइरहेका छौ माया भावना र बिछोडको मिठो अनुभूति बोकेको यो गीत। धेरै संगीत प्रेमी श्रोताहरूको रोजाईमा पर्ने गरेको छ लोकप्रिय गायक भानु कुमार रामु दामुको आवाजमा।

0: dance with you. Nabulao aba malai, mere dhunma. Dance with you, dance with you.
1: श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो कलाकार भानुकुमार रामु दामुको स्वरमा यो माया भावना र बिछोडको मिठो अनुभूति भएको गीत हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं।
2: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
3: बिर्सन नसकिने गीतहरू।
2: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7 बजेर 35 मिनटमा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

भाषा संस्कृति र भावना जोड्ने एउटा सुन्दर माध्यम पनि हो गीत संगीत। कहिले काहीँ एउटा गीतले हामीलाई पुराना यादहरू सम्झाइदिन्छ भने त कहिले काहीँ जीवनमा अघि बढ्ने प्रेरणा पनि दिन्छ। हजुर श्रोता, राम्रो गीतले केवल कान होइन मन पनि छुन्छ।

हजुर श्रोता, नेपाली आधुनिक संगीतमा आफ्नो सुमधुर आवाज मार्फत धेरै श्रोताको मन जित्न सफल गायिका बबिता गजमेर अनि भानुकुमार रामु दामुको आवाजमा यी नेपाली आधुनिक गीतहरू सुनिरहनु भएको थियो। त श्रोता, कार्यक्रम गीतिमालामा अन्तिम प्रस्तुति लिएका छौं जीवनको यथार्थ, भावना र समयको महत्वलाई सुन्दर ढंगले प्रस्तुत गरिएको यो गीत लोकप्रिय गायक भानुकुमार रामु दामुको आवाजमा स्वीकार्नुहोस्।

हजुर, श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो नेपाली आधुनिक गीतहरूको कार्यक्रममा कलाकार भानुकुमार रामु तामु अनि बबिता गजमेरका मीठा मीठा नेपाली आधुनिक गीतहरू कार्यक्रम

गीतिमाला अन्तर्गत श्रोता यसैको साथ आजलाई पनि कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9 बजिरहेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट आजका मुख्य नेपाली समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो कोलकाता पुग्नु भएको छ। पश्चिम बंगालमा वहाँले नयाँ राज्य सरकारको शपथ ग्रहण समारोहमा भाग लिनुहुनेछ। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी नेतृत्वमा नयाँ सरकारले शपथ लिने भएको छ। नवनियुक्त राज्य प्रमुख सूचना आयुक्त श्री कुबेर भण्डारीलाई राज्यपाल श्री ओम प्रकाश माथुरले 7 मईका दिन पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। राज्य सरकारको योजना तथा विकास विभागका नवनियुक्त सचिव श्री तुषार निखारेले हिजो लोकभवनमा माननीय राज्यपाल श्री ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। सिक्किम प्रदेश भारतीय जनता पार्टीले वर्तमानमा सिङताम डिक्चु सड़कको चिन्ताजनक तथा तीव्र रूपमा बिग्रन्दै गएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। गान्तोक नगर निगमकी नवनिर्वाचित मेयर छिरिङ पाल्देन भोटियाले हिजो औपचारिक रूपमा मेयरको पदभार ग्रहण गर्नुभयो। यस अवसरमा जीएमसी आयुक्त र निगमका कर्मचारीहरूले हार्दिक स्वागत गरे। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले एसटीएनएम अस्पताल सोचेगाङमा गर्भमय जुम्ल्याहा शिशुको मृत्यु तथा गेजिङ जिल्ला निवासी स्वरूप छेत्रीकी पत्नी श्वेता कार्कीको रेफरल सम्बन्धी घटनामा छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। सिक्किम सरकार र राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान गान्तोक बीच इण्डिया एआई मिशन सम्बन्धमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। सिक्किम U20 फुटबल टोलीले स्वामी विवेकानन्द राष्ट्रिय फुटबल च्याम्पियनशीप 2026मा सहभागी हुन प्रस्थान गरेको छ। प्रतियोगिता 12 देखि 23 मई छत्तीसगढ़मा हुनेछ। अनि सिक्किम प्रिमियर लीग सीजन 4 अन्तर्गत हिजो भएको खेलमा सिनियोल्छु फुटबल क्लबले रेड पाण्डा फुटबल क्लबलाई 1 गोलले पराजित गरेको छ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार। पूरा भयो।

मीडियम वेब को 213.67 मीटर अर्थात 1404 किलो हर्ज में हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोली रहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियो को घड़ी में समय यस बेला बिहानी को 9:02 भइसकेको छ र यो समय हो पुराना हिन्दी चलचित्र का गीतहरूको कार्यक्रम चित्रांजलि सुनेर रमाइलो गर्ने समय। श्रोता सधैं झै आज पनि कार्यक्रम चित्रांजलिमा हामीले लिएका छौं विभिन्न हिन्दी चलचित्रका गीतहरू। श्रोता आउनुहोस् अब ढिलाइ नगरी कार्यक्रमको थालनी गर्दैछौ। यो पहिलो गीत लिएका छौं चलचित्र टक्करबाट कलाकार अभिजीतको आवाजमा स्वीकार।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7 बजेर 35 मिनटमा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। हजुर श्रोता, कार्यक्रममा अब यो अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं, चलचित्र दरारबाट कलाकार अभिजित अनि साधना सरगमको स्वरमा सुन्नुहोस्।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांचली। हजुर श्रोता, कार्यक्रममा अब यो अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं। चलचित्र तेरी कसमबाट कलाकार ये जमीन गा रहा है गीतको धुन रहेको छ भने कलाकार रहेको छ अमित कुमार।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो यो गीत चलचित्र लभ स्टोरीबाट कलाकार कुमार शानुको आवाजमा। हौस् त श्रोता, यसै गीतको साथ आजलाई भने कार्यक्रम चित्रांचलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10 बजिरहेको छ र अब सुन्नुहुनेछ यसै केन्द्रबाट आजका मुख्य समाचार पुनः एकचोटि।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो कोलकाता पुग्नु भएको छ। पश्चिम बंगालमा वहाँले नयाँ राज्य सरकारको शपथ ग्रहण समारोहमा भाग लिनुहुनेछ। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी नेतृत्वमा नयाँ सरकारले शपथ लिने भएको छ। नवनियुक्त राज्य प्रमुख सूचना आयुक्त श्री कुबेर भण्डारीलाई राज्यपाल श्री ओम प्रकाश माथुरले 7 मईका दिन पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। राज्य सरकारको योजना तथा विकास विभागका नवनियुक्त सचिव श्री तुषार निखारेले हिजो लोकभवनमा माननीय राज्यपाल श्री ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। सिक्किम प्रदेश भारतीय जनता पार्टीले वर्तमानमा सिङताम डिक्चु सड़कको चिन्ताजनक तथा तीव्र रूपमा बिग्रदै गएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। गान्तोक नगर निगमकी नवनिर्वाचित मेयर छिरिङ पाल्देन भुटियाले हिजो औपचारिक रूपमा मेयरको पदभार ग्रहण गर्नुभयो। यस अवसरमा जीएमसी आयुक्त र निगमका कर्मचारीहरूले हार्दिक स्वागत गरे। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले एसटीएनएम अस्पताल सोचेगाङमा गर्भमय जुम्ल्याहा शिशुको मृत्यु तथा गेजिङ जिल्ला निवासी स्वरूप छेत्रीकी पत्नी श्वेता कार्कीको रेफरल सम्बन्धी घटनामा छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। सिक्किम सरकार र राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान गान्तोक बीच इण्डिया एआई मिशन सम्बन्धमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। सिक्किम U20 फुटबल टोलीले स्वामी विवेकानन्द राष्ट्रिय फुटबल च्याम्पियनशीप 2026 सहभागी हुन प्रस्थान गरेको छ। प्रतियोगिता 12-23 मई छत्तीसगढ़मा हुनेछ। सिक्किम प्रीमियर लीग सीजन 4 अन्तर्गत हिजो भएको खेलमा सिनिओल्चु फुटबल क्लबले रेड पाण्डा फुटबल क्लबलाई 1 गोलले पराजित गरेको छ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:02 भइसकेको छ र सधैँझै आज पनि हामी श्रोताहरू समक्ष उपस्थित भइसकेका छौं नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतराने लिएर। हजुर श्रोता, कार्यक्रम ताजेतरानेमा हाम्रा सम्पूर्ण प्रिय श्रोतागणलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। श्रोता, आज पनि हामीले विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू लिएर हजुरहरू समक्ष उपस्थित भइसकेका छौं र ढिलाइ नगरी अब कार्यक्रमको थालनी गर्दैछौं। यो पहिलो गीत लिएका छौं चलचित्र यारियान टू बाटा कलाकार परम्परा तेन्दोनको आवाज।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो कार्यक्रम ताजेतराने अन्तर्गत यो गीत चलचित्र छत्री वाली

हजुर श्रोता, आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी। श्रोता, आजलाई भने हामी कार्यक्रम ताजे तरानीको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत प्रस्तुत गर्दैछौ चलचित्र आँखों की गुस्ताखियाबाट कलाकार जुबिन नौटियालको आवाजमा सुन्नुहोस्।

हस्त श्रोता, यसै गीतको साथ आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। स्टुडियोको घडीमा समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड।

मीडियम वेभ 213.67 मिटर ब्यान्डको 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हामीले 103 मेगाहर्जमा एफएम कञ्चनजङ्गा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी लिएर उपस्थित भएका छौं विभिन्न फिल्मी हिन्दी फिल्मी गीतहरू। त सर्वप्रथम सुन्न लागेका छौं राजा फिल्मबाट उदित नारायण अनि अलका याग्निकको स्वरमा रहेको गीत।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं अनि श्रोता हामीहरू सुनिरहेछौं विभिन्न हिन्दी फिल्मी गीतहरू। अब सुन्न लागेका छौं दिवाना फिल्मबाट अलका याग्निक अनि विनोद राठौड़को स्वरमा रहेको गीत।

श्रोता सुनिरहनु भएको थियो ये दिल आशिकाना फिल्मबाट कुमार सानु अनि अल्का याग्निकको स्वरमा रहेको गीत अब सुन्न लागेका छौ हम हे बेमिसाल फिल्मबाट कुमार सानु अनि साधना सगमको स्वरमा रहेको गीत।

हिंदी फिल्मी गीत सुनाउने क्रममा अन्तिम गीत सुनाइरहेथ्यौ। कर्ज फिल्मबाट कुमार शानु अनि अल्का याग्निक साथै उदित नारायण झाको स्वरमा रहेको गीत श्रोता हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब सुनाउन लागेका छौ एकै कलाकार रूपलाल लिम्बुको स्वरमा रहेका लिम्बु लोकगीतहरू।

श्रोता सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट एकै कलाकार रूपलाल लिम्बुको स्वरमा रहेका लिम्बु लोकगीतहरू हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हामीलाई यसन 103 मेगाहर्जमा एफएम कञ्चनजङ्घा मार्फत पनि सुनिरहनु भएको छ। अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ विविध भारती सेवाहरू। सुन्दै गर्नुहोला तबसम्मलाई आकाशवाणी गान्तोक।

श्रोता सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट गणेश ढुङ्गेलको स्वरमा नेपाली आधुनिक गीतलाई। अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। तबसम्मलाई सुन्दै गर्नुहोला यस गीतलाई।

0: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बंगालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल एनआर रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज मेक्केन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ र आईपीएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बंगालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल एनआर रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। शुभेन्दु अधिकारीका साथ अन्य 5 जनाले शपथ ग्रहण गरे। शुभेन्दु अधिकारीपछि दिलीप घोषलाई शपथ दिलाइयो। त्यसपछि क्रमशः श्रीमती अग्निपाल मित्रा, श्री अशोक कीर्तनिया, श्री छुदीराम टुडु र तीस प्रामाणिकलाई शपथ दिलाइयो। पछि मन्त्रीमण्डलमा अन्य मन्त्रीहरूलाई सामेल गरिनेछ। सुन्नुहोस् हाम्रा संवाददाता अशोक चौरासियाको एक रिपोर्ट।
1: शपथ ग्रहण समारोहमा आउँदा प्रधानमन्त्रीले मञ्चबाट अभूतपूर्व जनादेश दिएकोमा राज्यका जनतालाई नतमस्तक भई सष्टाङ्ग प्रणाम गर्दै नमन गर्नुभयो। आज रविन्द्रनाथ ट्यागोरको जन्म जयन्तीको दिन आयोजित यस ऐतिहासिक शपथ ग्रहण समारोहमा श्री ट्यागोरलाई नमन गरियो। यसको स्पष्ट संकेत थियो भाजपाको शासनमा सोनार बंगलाको गौरवलाई पुनः फर्काइल्याउने भाजपाको संकल्प रहेको छ। पश्चिम बंगालको समृद्ध संस्कृति, गौरव, गरिमा र इतिहासलाई पुनः स्थापित गर्ने भाजपाको कटिबद्धता यस सन्देशमा झल्किरहेको थियो। यस शपथ ग्रहण समारोहमा भाजपा शासित राज्यहरूका सबै मुख्यमन्त्रीहरू, एनडीएका मुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू अनि भाजपाका नेताहरू उपस्थित थिए। उत्तर प्रदेशका मुख्यमन्त्री श्री योगी आदित्यनाथ, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, हरियाणा, राजस्थान, गुजरात, उडिसा, बिहार, असम, सिक्किम लगायत 22 भन्दा बढ़ी राज्य तथा केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू उपस्थित थिए। केन्द्रीय मन्त्रीहरूमा गृहमन्त्री अमित शाह, शिवराज सिंह चौहान, नितिन गडकरी, धर्मेन्द्र प्रधान आदिको विशेष उपस्थिति थियो। मञ्चमा जान अघि श्री मोदीले शुभेन्दु अधिकारी

0: र भाजपा प्रदेश अध्यक्ष समीक भट्टाचार्यसँग खुला वाहनमा सवार भई उपस्थित लाखौं जनसमूहको अभिवादन गर्नुभयो। मञ्च नजिक पुग्न अघि श्री मोदी वाहनबाट तल झरेर कार्यकर्ताहरूको अभिवादन गर्नुभयो। मञ्चमा माता दुर्गाको विराट चित्र लगाइएको थियो, जो बंगालको गहिरो र समृद्ध संस्कृतिको प्रतीक हो। अर्को घटनाक्रममा श्री मोदीले सिलगढ़ी निवासी 97 वर्षीय भाजपा नेता माखनलाल सरकारको खुट्टा ढोक्नुभयो, जसले पार्टीमा कार्यकर्ताको महत्व सर्वोपरि हुन्छ भन्ने सन्देश दिएको छ। श्री सरकार भाजपाका संस्थापक सदस्यहरू मध्ये एक हुन्। भाजपाका संस्थापक स्वर्गीय डाक्टर श्यामा प्रसाद मुखर्जीका साथ उहाँले भाजपाका लागि काँधमा काँध हाली काम गरेका थिए। यो स्वयंमा एउटा अत्यन्त भावुक पल थियो। अशोक चौरसिया, आकाशवाणी समाचार।
1: शपथ ग्रहणपछि संवाददाताहरूसित बातचीत गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, डाक्टर श्यामा प्रसाद मुखर्जीको आदर्शहरूमा आधारित राजनीतिक दललाई कुनै प्रमाणको आवश्यकता पर्दैन। उहाँले भन्नुभयो, जुन मानिसहरूले अझ पनि नतिजाहरूमा चर्चा गरिरहेका छन् उनीहरूले विवेकले काम गर्नुपर्नेछ। उहाँले भन्नुभयो, पश्चिम बंगालमा शिक्षा अनि संस्कृतिमा भएको भारी नोक्सानबाट निकाल्ने जिम्मेवारी भाजपामाथि छ।
2: आज का दिन बहुत महत्वपूर्ण है देश के लिए, बंगाल के लिए। इसलिए प्रधानमंत्री का इच्छा था नया सरकार रविंद्र जयंती का दिन अपना कार्यकाल शुरू करे। इसलिए हम लोग प्रधानमंत्री जी का नेतृत्व में गोभी गुरु को प्रणाम करते हुए आज संविधान को मानते हुए ओथ टेकिंग किया।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, श्री अधिकारीले आफूलाई जनतासँग गहिरो रूपमा जोडेको अनि जनताको आकांक्षालाई नजिकबाट बुझ्ने नेताको रूपमा स्थापित गर्नुभएको छ। प्रधानमन्त्रीले श्री अधिकारीलाई आगामी कार्यकालमा सफल कार्यकालको कामना गर्नुभयो। प्रधानमन्त्रीले मन्त्रीको रूपमा शपथ लिएकोमा दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, खुदिराम टुडु र निश्चित प्रामाणिकलाई पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो, यी नेताहरूले तल्लो तहमा अथक परिश्रम गरेका छन् र जनताको सेवा गरेका छन्। श्री मोदीले मन्त्रीको रूपमा उनीहरूले पश्चिम बंगालको विकासको मार्गमा अझ बलियो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि कर्नाटक अनि तेलंगाना जानुहुनेछ। प्रधानमन्त्री बेंगलुरूमा आर्ट अफ लिभिङको 45 वर्षगाठ समारोहमा भाग लिनुहुनेछ अनि आर्ट अफ लिभिङ इन्टरनेशनल सेन्टरमा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन पनि गर्नुहुनेछ। कार्यक्रम अवधि प्रधानमन्त्रीले सभालाई पनि सम्बोधित गर्नुहुनेछ। पछि प्रधानमन्त्री मोदी हैदराबाद प्रस्थान गर्नुहुनेछ। उहाँले लगभग 9400 करोड़ रूपियाँको लागत भएको धेरै विकास परियोजनाहरूको शिलान्यास अनि उद्घाटन गर्नुहुनेछ। उहाँले हैदराबाद पणजी आर्थिक करिडोर, गुडे बेलोरदेखि महबूब नगरसम्म राष्ट्रिय राजमार्ग 167 चार लेनको निर्माणको आधारशिला राख्नुहुनेछ। यसको कुल लागत 3175 करोड़ रूपियाँ भन्दा अधिक छ। प्रधानमन्त्रीले वारंगल पीएम मित्रा पार्कको पनि उद्घाटन गर्नुहुनेछ, जसलाई काकतीय मेगा टेक्सटाइल पार्कको नामले पनि चिनिन्छ अनि यो पनि पीएम मित्रा योजना अन्तर्गत विकसित गरिएको छ। भारतको स्वास्थ्य सेवा बुनियादी ढाँचाका लागि एक महत्वपूर्ण उपलब्धिको रूपमा श्री मोदीले हैदराबाद स्थित अत्याधुनिक क्यान्सर अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: समय पर बुवाई, भरपूर उपज की गारंटी।
4: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
3: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
4: एनपीएस पेंशन?
3: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
4: बुढ़ापा सुरक्षित?
3: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
1: अब रहल समाचार। आज गुरूदेव रविन्द्रनाथ ठाकुरको 165 जयन्ती पालन गरिन्दैछ। यस अवसरमा विश्व स्तरमा सांस्कृतिक कार्यक्रम आयोजित गरिन्दैछ, जसमा शान्तिनिकेतन, विश्वभारती विद्यालय अनि पश्चिम बंगाल तथा बंगलादेशमा

0: तक मंच अनि एसोचेम द्वारा आयोजित कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री म्याकेन्नाले मंगलबार वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलसित बातचीत गर्नुहुनेछ अनि भारतीय उद्योग परिसंघ सीआईआई को वार्षिक व्यापार शिखर सम्मेलनमा सामेल हुनुहुनेछ। चिलीका विदेश मन्त्रीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब भारतले पछिल्लो चार वर्षहरूमा विकसित देशहरूसित आठ मुक्त व्यापार सम्झौता गरेको छ। श्री पीयूष गोयलले 30 जनवरीको दिन ग्रेटर नोएडामा आईसीएआई वर्ल्ड फोरम अफ अकाउन्टेन्ट्सलाई सम्बोधित गर्दै भन्नुभएको थियो, भारतले चाँडै चिलीसित एक व्यापार सम्झौता गर्नेछ। यसले देशको विकास अनि औद्योगिक आवश्यकताका लागि जरूरी महत्वपूर्ण खनिजलाई सुरक्षित गर्नमा मदत मिल्नेछ। आईपीएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। यो म्याच बेलुकी 7:30 शुरू हुनेछ। यसअघि हिजो दिल्लीमा खेलिएको म्याचमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले पराजित गरेको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। भाजपा नेता शुभेन्दु अधिकारी बन्नुभयो पश्चिम बंगालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल आरएन रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। चिलीका विदेश मन्त्री फ्रान्सिस्को प्यारेज म्याकेन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ र आईपीएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह बजेर 15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहोस् नारायण गोपालको स्वरमा रहेको गीत।

नारायण गोपालको स्वरमा रहेको गीत सुनिरहनु भएको छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार सुनाउनेछौ। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

मिडियम वेभको 213.67 मिटर तदनुसार 1,400 किलो हर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगा हर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। समय यसबेला अपरान्नको ठिक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदैछौ। अहिले केही क्षणमा सुनाउनेछौ कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुन तुङलाको, जसमा आज सुन्नुहुनेछ कर्मा लेप्चाको स्वरमा केही गीत अनि साइबर क्राइम विषय एक वार्ता। 5:00 श्रोताहरूलाई सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नुसी चान, जस अन्तर्गत प्रथममा समाचार, त्यसपछि नामहाङमा लिम्बूको आवाजमा रहेको केही गीत अनि एक भारत श्रेष्ठ भारत विषयमाथि एक वार्ता। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तो, जसमा यहाँले सुन्नुहुनेछ मेन्नुम प्रार्थना अनि नर्देन र डोमा छिरिङको आवाजमा रहेको केही गीत अनि विश्व पर्यायी चरा दिवसको अवसरमा एक वार्ता। विषय छ यदि प्रकृति बोल्न सक्ने भए, यानि इफ नेचर कुड स्पीक। 6:00 यहाँहरूलाई हामी सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी समाचार र 6:05 समय हो यस केन्द्रको दैनिक ग्रामीण कार्यक्रमको। 6:40, 45, अनि 50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा भने 6:55 अनि 7 सुनाउनेछौ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार पत्र। 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत, 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछि समय हो पाश्चात्य संगीतको, जसमा आजको विशेष रहेको छ संयुक्त राष्ट्र संघीय

0: ग्रामीण कार्यक्रमका सबै श्रोतावृन्दलाई हाम्रो द्विकर जोडी नमस्कार। यस कार्यक्रम अन्तर्गत हामी तपाईहरूलाई खेतीपातीदेखि लिएर गाउँ बस्तीमा काम लाग्ने विभिन्न विषयमा जानकारी दिने गर्दछौं। हाम्रा पढे लेखेका भाइ बहिनीहरूको लागि, स्कूली विद्यार्थीहरूको लागि पनि सोचेर हामी काम गर्ने गर्दछौं। तपाईहरूलाई कतिवटा विषयमा जानकारी दिने गर्दछौं। हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले, हाम्रो अरू श्रोताहरूले सुनिरहनु भएको छ। आज हामीसित प्रगतिशील कृषक हुनुहुन्छ र उहाँबाट हामी जान्नेछौ उहाँको गाउँ र खेतीपाती के कसो गर्नुहुँदैछ र गाउँले दाजुभाइ दिदीबहिनीहरूले सुन्नुहुँदैछ अब तपाईँले कस्तो पाराले खेती गर्नुहुँदैछ, अरूले कस्तो गर्दैछन्, होइन कतिवटा नयाँ तरिका हुन्छ खेती गर्ने। अनि आजकल त भनाइ नै छ है, कम्ती खर्चमा बेसी उब्जनी, होइन र तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार, धन्यवाद सर। खेतीपाती भनेको चाहिँ मकै कोदो पहिला गरिन्थ्यो, अब अहिले त प्राय प्राय सब्जी खेतीमै मान्छेको विशेष ध्यान छ। विशेष गरेर लाइभलीहुडको लागि चाहिँ खेतीपातीमै ध्यान दिनुपर्ने, गौ पालन, गोटरिस, पिगरिस, पोल्ट्रिस, हामी गाउँले कृषकहरूले मात्र नभएर चाहिँ अहिले खासै भन्नुपर्दाखेरि चाहिँ सिक्किममा प्राय प्राय नोकरी पाउन मुस्किल हुँदाखेरि चाहिँ लाइभलीहुडको लागि चाहिँ खेती किसान नै गर्नुपर्ने र अरू अरू कुराहरू गर्नुपर्ने, अरू अरू कामहरू गर्नुपर्ने, जस्तै अब गाई पालन भयो, खेतीहरू भयो, सब्जी खेती भयो, खोर्सानी खेती भयो, अदुवा हर्दी, अहिले त झन् साह्रो हाम्रो सिक्किममा यो काली हल्दी भनेर एउटा अहिले लेटेस्ट खेती भर्खरै मात्रै हुँदैछ, तर प्राय मान्छेकोमा अब यो विषयमा जानकारी पुगिसकेको छैन, जसलाई चाहिँ अब अहिले काली हल्दी भनेर भनिन्छ। तर पहिला हाम्रो आमा बोजूहरूले त्यसलाई चाहिँ हलेदो भन्नुहुन्थ्यो, जसको दाम चाहिँ 200 रुपियाँ केजी चाहिँ अहिले जान्नुमा आएको छ। अनि यो खेती गर्यो भनेदेखि राम्रो आयस्ताको स्रोत यो पनि बनिने रहेछ।
0: हामीले सुन्दा चाहिँ गाई पाल्नको साथै तपाईँले चाहिँ अब च्याउको खेतीमा पनि निकै ध्यान दिनुभएको छ भनेर चाहिँ हामीले सुनेको थियौँ, र यो विषयमा बताइदिनुहोस् न।
1: अहिले भर्खरै मात्र भन्नु सक्छु म, किनभने सिटाके भनेको चाहिँ जापानिज भाषामा, हुनु त चाइनामा पनि गरिन्छ अरे यसको खेती ज्यादा मात्रामा, तर धेरैभन्दा धेरै चाहिँ जापानमा गर्ने भएको र जापानिज भाषामा चाहिँ कटुसको ठुटामा उम्रिने च्याउलाई चाहिँ सिटाके भनिन्छ अरे। अब जापानबाट उत्पत्ति भएर चाहिँ आएको यो च्याउ भनेर चाहिँ सिटाके भनेर चाहिँ अहिले चाहिँ अब धेरै प्रचलित मात्रामा चाहिँ मान्छेले अब यो गर्दैछ, धेरै प्रचलित भयो। र किनभनेदेखि यो प्रचलित हुनुको कारण, मुख्य कारण चाहिँ के छ भनेदेखि चाहिँ यो चाहिँ अहिले हाम्रो मुटुलाई पनि स्वस्थ राख्ने, अनि एन्टी क्यान्सरलाई उत्पत्ति हुनु नदिने, अनि अरू अरू पनि भिटामिन मिनरल्स थुप्रै कुराहरूको स्वास्थ्यलाई एकदमै फाइदा दिने भएको कारणले गर्दा मान्छेमा धेरै चासो जागेको छ यो सिटाके मसरुमको विषयमा। र म चाहिँ गर्दैछु, एक वर्ष अगाडिदेखि मैले सुरु गरेको हो, र केही दिन अगाडि मेरो एसएचजीको दिदी बहिनीहरू, मेरो जीपीयूको दिदी बहिनीहरू बटुलेर झण्डै 50-55 जना दिदी बहिनीहरू जम्मा हुनुभएको थियो। अनि म चाहिँ एसएचजीमा पनि कृषि सखी बीआरपी छु, चाहिँ मेरो चाहिँ उद्देश्य के छ भने धेरैभन्दा धेरै हाम्रो दिदी बहिनीहरूलाई लाइभलीहुडको लागि यो सिटाके मसरुम फलाउनु लाइभलीहुडलाई धेरै सपोर्ट हुन्छ, किनभने यो धेरै महँगो दाममा बिक्ने च्याउ हो भनेर चाहिँ म मेरो दिदी बहिनीहरूलाई पनि सिकाउँदैछु अहिले गएर। अनि पोहोर साल मैले 144 वटा मुढामा गरेको थिएँ, तर त्यसको रिजल्ट चाहिँ एकदमै राम्रो भएको कारणले गर्दाखेरि यो चाहिँ गर्नुपर्ने रहेछ भनेर मैले गाईहरू धेरै नराखेर, गाईहरू बरु थोरै राखेर, अनि मैले योपालि चाहिँ 1600 मुढामा चाहिँ यो च्याउ खेती गर्ने भनेर।
0: यसको लागि चाहिँ मुढा चाहियो है?
1: हजुर, सुन्नुमा त आएको छ यो फलाट, बजराट, ओखर को काठमा पनि हुन्छ भनेर, तर एकदमै राम्रो रिजल्ट चाहिँ कटुसमै लाग्यो मलाई। हुनु त मैले अरू मुढामा कोसिस चाहिँ गरेको छुइनँ, तर यो कटुसको मुढामै चाहिँ एकदमै राम्रो मुढा भन्दा पनि के भन्नु, अब डायग्रामको हिसाबले हो भने 4-8 डायग्रामको हुनुपर्छ, 8 डायग्राम भन्दा ठूलो पनि हुनु भएन र 4 डायग्राम भन्दा सानो पनि हुनु भएन। हाँगा भन्नु पनि मिलेन, मुला भन्नु पनि मिलेन, त्यस्तै प्रकारको चाहिन्छ।
0: हजुर चाहिन्छ, त्यो अब नक्सा देख्दाखेरि याद हुन्छ।
1: हजुर, रुख फेदै ढाल्नु पर्ने अवस्था हुँदैन, अलिक ठुलो रुखको हाँगा छासेर गर्दाखेरि पनि काम गर्नलाई सुविधै हुन्छ।
0: जस्तै अब म एकजना कृषक, मलाई चाहिँ च्याउ खेती गर्नु मन छ भनेदेखि चाहिँ अब मैले चाहिँ पहिला चाहिँ के गर्नुपर्छ? अब पहिला त सिक्नु पर्यो, प्रशिक्षण लिनु पर्यो, अनि सामग्री के चाहिन्छ?
1: सबैभन्दा पहिला त ज्ञान हुनु पर्यो,
0: ज्ञान हुनु पर्यो, हजुर
1: ज्ञान हुनु पर्यो। एउटा शिक्षकले नानीहरूलाई शिक्षा दिनुभन्दा अगाडि आफूले पनि पर्याप्त मात्रामा शिक्षा आर्जन गरेको हुनु पर्यो नि। त्यस्तै नै यो कुनै पनि खेतीमा पहिला त आफूलाई जानकारी हुनु पर्छ। जस्तै हाम्रो पारम्परिक खेतीमा पनि मकै छर्दाखेरि पनि हाम्रो बाउ बाजेले पुर्खाले ट्रेनिङ गर्नु त भएको थिएन, तर पनि उहाँहरूले एउटा नमुनाको रूपमा लिएको मैले मकैलाई चाहिँ कति कतिको फराकमा रोप्नुपर्छ, कतिको फराकमा राख्दा राम्रो फलाइ हुन्छ, र कस्तो कस्तो मकै चाहिँ थारा हुन्छ र त्यसलाई निकाल्नुपर्छ, थारा मकै किन निकाल्नुपर्छ भनेर भन्ने कुराहरू चाहिँ यो चाहिँ ज्ञानको रूपमा चाहिँ हामीलाई चाहिँ हाम्रो पुर्खाहरूले दिनुभएको थियो। त्यो पनि हामी म चाहिँ एउटा शिक्षा नै सम्झिन्छु त्यो कुरालाई पनि। र त्यस्तै प्रकारले यो च्याउको विषयमा पनि पहिला त एकदमै राम्रो प्रकारले आफूले सिकेको जानेको हुनु पर्यो, ट्रेनिङ गरेको हुनु पर्यो। मैले 2019 आइसिएआर तादुङले हिमाचलको सोलान भन्ने जग्गामा, त्यो चाहिँ इन्डियाको सबैभन्दा टप मसरुम सेन्टर रहेछ, त्यहाँनिर पठाउनु भयो मलाई ट्रेनिङ गर्नु। मैले त्यहाँ गएर ट्रेनिङ गर्ने सुअवसर पाएँ। अनि त्यस पछाडि 2024 मैले उहाँबाट हिमाचलबाट चाहिँ खास गरी बटन मसरुम र वेस्टर्न मसरुमको चाहिँ विशेष गरेर वेस्टर्न मसरुमको लागि चाहिँ एकदम राम्रो जानकारी लिएर आउनु सफल भए, शिक्षा लिएर आउनु सफल भए। बटन मसरुमको पनि उहाँहरूले ज्ञान त दिनुभएको थियो, तर बटन मसरुमलाई चाहिँ अलिकति केमिकल टाइपको माटोहरू चाहिने हुनाले मैले त्यो गर्नु सकिनँ। सिक्किम एउटा अर्ग्यानिक स्टेट भएकोले गर्दाखेरि र केमिकललाई मेरो व्यक्तिगत हिसाबले पनि केमिकललाई म एकदम भित्र मनबाट नै म बाहिर गर्न चाहन्छु, किनभने केमिकलले हाम्रो जीवनमा अनेकौं रोगहरू दिएको छ है। त्यही भएर मैले बटन मसरुम चाहिँ गरिनँ, अनि वेस्टर्न मसरुम गर्दै थिएँ। अनि पछाडि मैले यो सिटाकेको बारेमा धेरै कुरा सुन्नुमा आउँदाखेरि चाहिँ सोलानमा पनि हामीलाई प्र्याक्टिकल चाहिँ गराउनु भएन, थ्योरी चाहिँ यो सिटाकेको बारेमा पनि थ्योरीमा चाहिँ हामीलाई पढाउनु भयो। मैले 2024 चाहिँ सोरेङ जिल्लाको टिम्बुरबोङ भन्ने जग्गामा, जो उहाँ किशोर भट्टराई नाम गरेको सर हुनुहुन्छ, उहाँको ठुल्ठूलो फार्महरू छ, सिएफसी छ उहाँको, अनि त्यहाँनिर उहाँले ट्रेनिङहरू पनि दिनुहुन्छ। अनि मैले त्यहाँ पनि गएर ट्रेनिङ गरेँ मैले, उहाँले मलाई एकदमै राम्रोसँग ट्रेनिङ पनि दिनुभयो, थ्योरी मात्रै नभएर प्र्याक्टिकल पनि गर्ने मौका पाएँ। त्यो भएर आएपछि चाहिँ मैले 144 मुढामा चाहिँ मुढा चाहिँ मैले काटेँ। त्यहाँबाट उहाँले मलाई डे बाई डे एकदमै फलोअप गरिरहनु भयो। मे महिनामा चाहिँ मैले 144 मुढा काटेर चाहिँ मैले राम्रोसँगले त्यसलाई चाहिँ बिउ लगाए, र हाम्रो यो ओइस्टर मसरुम र सिटाके मसरुमको चाहिँ बहुत फरक हुन्छ काम गर्ने तरिका। त्यसलाई जापानिज प्रविधिद्वारा नै तयार पारिएको बिउ चाहिन्छ, जसलाई स्पाउन भनिन्छ, मसरुमको सबै बिउलाई स्पाउन नै भनिन्छ। अनि त्यो स्पाउन चाहिँ कालिम्पोङको एकजना मिना छेत्री बहिनीले एभाइलेबल गराउनु भयो, अनि मैले त्यहाँबाट ल्याएर बिउ रोपेँ। अनि जसलाई मेसिनहरू धेरै महँगो दामको मेसिनहरू पनि चाहिँदो रहेछ, तर हुनु चाहिँ हामीले गाउँले प्रकारले त्यसलाई छेड बनाएर अनि बिउ लगाएर गर्दाखेरि पनि हुन्छ, तर त्यो चाहिँ एकदमै ढिलो, दिनमा दुई तिनजना मान्छे हामी छौँ भने 20-25 तिनजना मान्छे छौँ भने 25 जस्तो मुढा मात्रै हामी गर्न सक्छौँ, त्यहाँभन्दा बेसी हामी गर्न सक्दैनौँ। अनि अब हामीले मेसिनको सहायता लियौँ भने इन्जेक्टर मेसिन भनिन्छ, इनोकुलेटर भनिन्छ।

0: ड्रिल बिट भनिन्छ, त्यो सबै मेसिनहरू चाहिँ अहिले इन्डियामा निस्केको छैन, जापानिज टेक्निकद्वारा नै, त्यो जापान कोरियातिरबाट ल्याएको जापानिज टेक्नोलोजीद्वारा नै बनाएको मेसिनहरू हुन्छ। र कतिजनाले ल्याउनु भएको थियो बाहिर, सिक्किम बाहिर ल्याउनु भएको रहेछ, र मैले त्यो चाहिँ रेन्टमा हायर गरेर मैले काम गरेँ। अनि मे महिनामा मैले बिउ लगाएको, छ महिनादेखि बिउ आउँछ भनेर, तर मेरो त चार महिनादेखि नै फल लाग्नु सुरु भयो हजुर, अन्त राम्रो रिजल्ट भयो, अनि मलाई हिम्मत आयो कि ए मैले गर्नु सक्ने रहेछु भनेर, अनि यसको चाहिँ मार्केटमा पनि भ्यालु पनि एकदमै राम्रो छ, दाम राम्रो छ, एक केजीलाई हामीले 800 रुपियाँदेखि लिएर गएर 1000 रुपियाँमा बेच्न सक्दैछौँ। 800 रुपियाँ किन भने, जसले चाहिँ हाम्रोबाट 4 केजी 5 केजी एकैचोटि लिइदिनुहुन्छ उहाँलाई चाहिँ हामीले 800 रुपियाँ गरेर दिनै पर्छ। अनि खुजुरा बेच्दाखेरि चाहिँ कोही बेलामा फर्स्ट फर्स्टमा त 2500 रुपियाँ केजीसम्म गरेर पनि बिक्री भयो भनेर भनेको सुन्नमा आयो, तर मैले चाहिँ 2500 गरेर बेच्नु सकिनँ, 1000 रुपियाँमा मात्रै बेच्दैछु।
1: र अब यो सबै मिलाएर तपाईँले अब गाई पाल्नु भएको थियो हो,
0: हजुर,
1: अब बस्तीमा बसेर चाहिँ अब ठाउँ अनुसार है, अब गाई पालेर अब बेसी आमदामी हुन्छ कि छिट्टो आमदामी र बेसी र कम्ती मान्छे लाग्ने, र यो कस्तो लाग्यो च्याउसी तपाईँलाई? फेरि यो च्याउसी तपाईँले उत्पादन गरेको च्याउ सिक्किमको र बाहिरको च्याउमा कतिको फरक छ? अब यसमा त जैविक भन्ने त हुँदैन होला,
0: यसमा चाहिँ एकदमै जैविकै जैविक हुन्छ, किनभने अब 100% जैविक भन्नु पनि सकिँदैन, जहाँनिर केमिकल युज गरेको जमिन छ, रुखहरू छ, त्यसलाई 100% जैविक भन्नु त सकिँदैन, जुन स्टेटमा केमिकल युज हुन्छ त्यहाँ चाहिँ हामी 100% हुनु त, जंगलमा कसले कटुसको रुखमा लगेर युरिया डिएपी कसले लाउँछ र भनेर भन्ने प्रश्नहरू मानिसमा जाग्न सक्छ कि, तर त्यो चाहिँ कसरी भने डाइरेक्ट केमिकल लगेर त लगाएको त हुँदैन, तर छेउछाउमा जहाँ केमिकल युज गरेर युरिया डिएपी लगाएर खेती गरेको हुन्छ,
1: त्यहाँको
0: हजुर त्यहाँको कीटनाशकहरू लगाएर खेती गरिएको हुन्छ, त्यहाँको पानी त बगेर आएर त्यो रुखपातमा पनि पसेकै हुन्छ नि त, मान्छेले पानी लगाएर नबगाए पनि बर्खाको नेचुरल पानी पर्दाखेरि त त्यो पानी बगाएर लगेर त्यो रुखपातले सोचेकै हुन्छ, र त्यो कारणले चाहिँ अर्ग्यानिक 99% 100% भन्नु चाहिँ सकिँदैन, र हाम्रो चाहिँ अब अहिले 99% चाहिँ अर्ग्यानिक भन्नु सकिन्छ, किनभने थुप्रै वर्ष भयो हामीले अर्ग्यानिक गरेको, र अब पहिला केमिकल युज गर्दा उम्रेकै बिरुवाहरू भयो भने पनि यत्रो वर्षमा त त्यो अब अर्ग्यानिकमा परिणत भइसक्यो होला,
1: र अब छिट्टो हुने खेती चाहिँ तपाईँलाई चाहिँ ठिक लाग्यो होला,
0: छिट्टो हुने खेती चाहिँ च्याउमा चाहिँ छिट्टो हुने खेती भन्दामा चाहिँ ओइस्टर मसरुम चाहिँ लगाएको एक महिनामा हामी टिप्न सक्छौँ, सिटाके मसरुममा चाहिँ धैर्य राख्नुपर्छ, हामीले लगाएको 4 महिनादेखि लिएर 6 महिना चाहिँ हामीले पर्खिनु पर्ने हुन
1: तर त्यसको भाउ बेसी छ,
0: भाउ पनि बेसी छ, र हामीले ओइस्टर मसरुममा भनेको कसैले 3 पल्टसम्म पनि फलाएँ भनेर भन्नुहुन्छ, तर मैले चाहिँ 2 पल्ट मात्रै फलाउनु सकेँ, र 2 पल्ट फलाएपछि त्यो जुन कुटीमा हामीले बनाएको हुन्छ त्यो कुटी चाहिँ नष्ट गर्नुपर्ने हुन्छ, हामीले मलहरूमा युज गर्छौँ, हामी त गाईको मलमा मिसाइदिन्छौँ, त्यो गइहाल्छ, अब 1-1.5 महिनामा सकियो त्यो है, फेरि पोका बनाउनु, फेरि पराल भिजाउनु पर्यो, फेरि पोका बनाउनु पर्यो, फेरि बिउ लगाउनु पर्यो, त्यो गर्नु पर्यो ओइस्टरमा चाहिँ, तर सिटाकेमा चाहिँ हामीले एकचोटि बिउ लगाइसकेपछि त्यसलाई पहिलो हामीलाई फल नदिउन्जेलसम्म चाहिँ हामीले अब फर्स्टमा ओथारा राख्नु पर्यो, त्यसलाई खरिबुसे भनिन्छ, त्यहाँबाट ह्यासट्याग गर्नु पर्यो, त्यो माइसेलियम मुढामा माइसेलियमहरू फैलिसकेपछि हामीले ह्यासट्याग गरेर राख्नु पर्यो, त्यहाँदेखि उसको त्यो अब हामीले ट्रेनिङमा सिकेको हुन्छ अहिले यहाँ भन्नु मिल्दैन, अनि त्यो अब पानीमा डुबाउनु पर्ने अवस्था आउँछ एउटा जसलाई कोल्ड सक भनिन्छ, ह्यासट्यागबाट उसको त्यो कोल्ड सकमा हाल्ने अवस्था मुढामा देखा परेपछि लक्षणहरू देखा परेपछि हामीले त्यसलाई कोल्ड सक गर्नुपर्छ,

0: ठुलो ट्याङ्कीहरू बनाएर अथवा कम्ती छ भने त हामीले ठुल्ठुलो सिन्ट्याक्सहरू आदि फुटेकोहरूमा पानी जम्मा गरेर त्यो पनि गर्न सक्छौँ कम्तीमा. धेरैमा त हामीले ट्याङ्कीहरू बनाउनु जरुरी नै हुन्छ. 24 घण्टा पानीमा डुबाउनु पर्यो अनि निकालेर क्रस गरेर राख्नु पर्यो है. अनि त्यहीँ त्यो क्रस गरेर राखेको 3-4 दिनदेखि चाहिँ बटङ टङ टङ टङ टङ टङ मुढा छोपेरै आउने हिसाबले पनि आउँछ कोही बेलामा चाहिँ. त्यसमा चाहिँ अब मुढाको तालमेल मिल्नु पर्यो. 18-18 घण्टा हामी बिजी हुन्छौँ र हाम्रो चाहिँ समयको चाहिँ एकदमै एकदमै एकदमै भ्यालु हुन्छ. त्यो कारणले गर्दा चाहिँ हाम्रो एरियामा मल्टी क्रप नै हुँदैछ भनौँ न. अब हल्दी पनि हुँदैछ अनि यो काली हल्दी पनि भयो अनि सेतो हल्दी पनि छ एउटा जसलाई चाहिँ आम हल्दी भनिन्छ. यो बाहिर सिक्किम बाहिर यो महाराष्ट्रतिर चाहिँ यो आम हल्दी भन्दो रहेछ. हामी चाहिँ सेतो हल्दी भन्छौँ. त्यो चाहिँ सब्जीमा डेली नै हामीले पहेँलो हल्दी युज गरेको जस्तै युज हुँदो रहेछ उता चाहिँ. अनि यता चाहिँ मान्छेले जानेकै छैन र मान्छेकोमा छँदै पनि छैन. मेरोमा चाहिँ आइपुग्यो अहिले. मैले चाहिँ खेती गर्दैछु र त्यो चाहिँ अब अलिकति खेती गर्नु इच्छुक हुने साथीहरूलाई चाहिँ त्यो बाँड्छु भन्ने चाहिँ सोचेको छु. अलिक अलिक गरेर थुप्रो जनाले गर्यो भने धेरै राम्रो.
1: मिलमा अब तपाईँले जुन काटेको हुन्छ नि त्यहाँदेखि त्यो पिसिसकेपछि कस्तो बोरामा हाल्नु? त्यो अर्को खस्रो खालको त्यो त्यस्तो बोरामा त हाल्नु हुन्न नि. बोरा सफा हुनु पर्यो.
0: होइन नि सर, त्यो त हामीले त अब पिस्ने बित्तिकै त त्यो एकदम छेण नभएको हामीले अहिले त विशेष गरेर मैले त धोएर राख्नु त पर्दैन. यो हाम्रो चामल आउने उडन परि के भन्ने चामलहरू आउँछ नि त्यो चामलको बोरा एकदम सफा हुन्छ भित्र. अनि त्यो चामलको बोरामा हाल्यो, छिटो छिटो घर पुर्यायो, फिजाइहाल्यो. हर्दी पिस्नु लानुपर्छ भनेपछि च्यादर चाहिँ सफा गरेर सुकाइराख्यो अनि छिटो छिटो गरेर घरमा पुर्याएर त्यो ओभानो तर अब शीतल जग्गामा फिजाइहाल्नुपर्छ. तर त्यो फिजाउनु त 10-15 मिनट फिजाउँदा पनि सेलिहाल्छ हजुर. अनि अर्को कुरा चाहिँ के छ भनेदेखि चाहिँ हामीले विशेष गरेर त आफैले रोपेर लसुन प्याज भयो जति पनि अब गर्दा हुने कुराहरू चाहिँ हामी आफैले खेती गरेर बेच्नु नपुगे पनि खानुसम्म मात्रै भए भए पनि घरमा चलाउने मात्रै पनि खेती गरेको चाहिँ राम्रो होला जस्तो लाग्छ मलाई. किनभनेदेखि अब अलिकति 10-20 रुपियाँको लसुन पनि कुदेर बजार नै, अब 1.5 केजी प्याज पनि कुदेर बजारमै, अलिकति केही पनि किन्नु पर्दाखेरि हाम्रो आफ्नो माटोमा सिक्किमको माटोमा अर्ग्यानिक माटोमा रोपेर फलाएर खानु सक्ने खानु मिल्ने खेती चाहिँ हामी आफै नै गरेर खाएकै ठिक होला जस्तो लाग्छ सर मलाई.
1: अब यो प्रकृतिबाट हामी जे जे पाउँछौ नि त्यो चाहिँ अब कतिजनाले अब प्रयोग गरेको छैन हो
0: हजुर.
1: जस्तै अब बाटोमा हामी हिँड्दा देख्छौ नालीतिर पत्करहरू पुरा भरिरहेको, पत्करहरू झरेर पातहरू झरेर अब त्यो लगेर सोत्तर हाल्दा त गाईलाई पनि सुखा हुने बस्नुको लागि, अनि मल पनि अलिक बेसी हुने, त्यो गर्नुपर्ने, अन्त पानीहरू पनि अब जम्मा गर्नुपर्ने. जतिवटा प्रकृतिले हामीलाई पानी दिन्छ होइन, कति पानी परेको भनेर बर्खामा भन्छ, त्यो पनि घाम लाग्छ. अब सोलर होइन, सोलर एनर्जी भनेर भन्छौँ, बिजुलीहरू सोलर एनर्जी त्यो चलाउन पाए, घामको पनि प्रयोग हुने, पानी प्रकृतिले जे जे दिँदैछ त्यो चाहिँ प्रयोग नगरेर हामी अर्कोपट्टि पो लाग्छौँ कि जस्तो पनि लाग्छ. त्यो चाहिँ अलिकति कस्तो लाग्छ तपाईँलाई
0: सर? त्यो त एकदमै प्राकृतिक प्रकारले चल्यो भने त सर अहिले अब विश्वले नै मानेको छ कि प्राकृतिक प्रकारले चल्दाखेरि त कति फाइदा हुन्छ हुन्छ नि हामीलाई. प्राकृतिकको विरुद्ध जाँदाखेरि त कस्तो कस्तो प्रकारको नोक्सानी भइराखेको छ धरतीलाई, हावा पानीमा धरतीमा कति नोक्सानी भएको छ प्रकृतिको विरुद्ध जाँदा भन्ने कुरा चाहिँ हाम्रो मानिसले सबै कुरा जानिराखेको छ, देखिराखेको पनि छ. तर अब यो कुरालाई चाहिँ मान्नु नमान्नु चाहिँ हाम्रै मान्छेमा छ.
1: भित्रबाट हुनु पर्यो,
0: भित्रबाट हुनु पर्यो.
1: मैले केही गर्नुपर्छ
0: हजुर. अनि अब मैले केही गर्नुपर्छ, प्राकृतिक रूपले चल्नुपर्छ हामीले भनेर सोच्नु पर्यो. हामी सबै मानवमा चाहिँ यो विचार आउनु पर्यो. प्राकृतिक प्रकारले चाहिँ हामी चल्दाखेरि चाहिँ हाम्रो स्वास्थ्यदेखि लिएर गएर हाम्रो वातावरणमा सबै सबै धरतीलाई, आकाशलाई भनौँ, हावालाई, पानीलाई, सबैलाई नै फाइदा छ नि. अघि भन्नु भएको जस्तो बाटोतिर हिँड्दाखेरि हामी पत्करहरू देख्छौ भनेर भन्नुभयो, रुखको पत्ताहरू, त्यो पाउला फेर्दा झरेको पत्ता होइन. प्राकृतिले यस्तो यस्तो हामीलाई उपहार दिएको छ. त्यो कुनै कुनै अब फूलहरू खेती गर्दाखेरि कुनै कुनै

0: प्राकृतिक उपहार हो त्यो त। अनि जस्तै अब त्यो पत्करहरू बटुलेर लगेर गाईलाई ओछ्याउनु दिएर भन्ने कुरा त त्यो त डबल ट्रिपलै फाइदा भइहाल्यो नि। गाईलाई अब अहिले प्रायः प्रायः अब सिमेन्टेड थला बनाएर पाल्ने चलन छ होइन, अनि अब कतै कतै अहिले त काउ म्याट भनेर त्यो प्लास्टिकको म्याटहरू पनि निस्केको छ निस्किनु त, तर जति नै गरे पनि प्राकृतिक त्यो पत्करहरू छ सोतरहरू छ लगेर ओछ्याएर त्यहाँबाट बनाएको मल त तितेपाती भयो, यो कालीझार पनि भनिन्छ कतिजनाले कालो पटपटे पनि भनिन्छ होइन, यस्तोहरू त्यो जंगलको सोतरहरू लगेर गाईलाई ओछ्याइदियो भनेदेखि गाईलाई त्यो गाईको शरीरमा कति घाउहरू यसो त्यो बस्दाखेरि उठ्दाखेरि पिल्सेको त्यो फिलातिर घाउहरू भएको छ भने पनि त्यो घाउहरू पनि जाती हुन्छ। अनि अर्को कुरा मल पनि औषधीय गुण भएको मल भनिन्छ यो तितेपाती पटपटेहरू ओछ्याइदिएको
1: साँच्चीकै जैविक
0: एकदमै हजुर।
1: गाईले पनि जडीबुटीको घाँस त्यस्तो खालको खानु पर्यो
0: किनभने
1: गाई चरणमा थियो नि त हो, अहिले त चरणमा छैन तर किसिम किसिमको घाँस खुवायौँ भने चाहिँ अब कुनै घाँसहरू त अब विषालु हुन्छ त्यो त थाहा हुन्छ हामीलाई भएन, तर घाँसहरू पनि दिँदाखेरि ओइलाएर दिनु पर्यो, घाँसमा पनि किराहरू हुन्छ है, अब गाई बिमार हुने कुन कुन किराहरू तपाईँहरूलाई याद हुन्छ त्यो त
0: सर? त्यो त अब अटेर्नुहरू भयो यस्तोहरू त त्यो त अब एकदमै हेरेरै दिनु पर्यो, तर अब अटेर्नुहरू बस्नु नसक्ने जस्तै यो सुपर नेपियर भन्ने घाँसहरू एकदमै पौष्टिक भएको घाँस हो, यही घाँसहरू पनि अब बेसी हाल्यो भने त गाईलाई त नराम्रो असर परिहाल्छ नि, गाईको लागि एकदमै राम्रो पनि हो, तर अब भनिन्छ नि गुड पनि बेसी खायो भने तितो हुन्छ कि भनेर होइन।
1: र अब जाने बेलामा बिदा लिने बेलामा नि अब गाउँ विकासको लागि चाहिँ हाम्रो पढे लेखेका भाइ बहिनीहरूको लागि है सबैको लागि अब गाउँमा खेती मात्रै नगरेर अरू व्यापार वाणिज्य है व्यवसायहरू किसिम किसिमको छ गाउँमा बसेर गर्न सकिन्छ, यो विषयमा अलिकति छोटकरीमा
0: हजुर। यो चाहिँ कुरा यस्तो छ, अब म सबै सबैजनालाई जति पनि श्रोताहरूले सुनिरहनु भएको छ होइन उहाँहरू सबैलाई म यो भन्न चाहन्छु अन्तमा कि आजको समयमा सरकारी नोकरी पाउन धेरै मुस्किल छ, र सरकारी नोकरीमा मात्रै भर नपरेर चाहिँ खेतीपाती भयो व्यापार वाणिज्य, र हाम्रो सिक्किममा चाहिँ के छ भनेदेखि चाहिँ अब पहिला पहिला भनेको नोकरी गर्दिन नि म भनेर भन्दाखेरि पनि जबरजस्ती तानेर लगेर पनि नोकरीमा लगाउने व्यवस्था थियो अरे कुनै समयमा, तर अब आज को समयमा के छ भनेदेखि हाम्रो छोराछोरी हाम्रो भाइ बहिनी एकदमै धेरै पढेको धेरै प्रत्येक प्रत्येक प्रत्येक घरमा ग्रेजुएसन नगरेको सायद कुनै घर पनि छैन होला, प्रत्येक घरमै अहिले ग्रेजुएसन नभए पनि मेरो नानीले त पढ्नु मानेन पढ्नु सकिन भन्ने घरमा पनि क्लास टुवेल्भ पास गरेको त नानीहरू छँदैछ होइन। अनि अब अहिले हाम्रो नानीहरूमा के धारणा पनि आउन सक्छ भने यो गलत धारणा आउन सक्छ कि मैले यत्रो दुःख गरेर पढे, तर उहाँहरूलाई म यो भन्न चाहन्छु कि दुःखमा नगर्नु यो विषयमा, बाहिर राज्यमा हेर्यो भनेदेखि चाहिँ नोकरीमा स्यालेरी कम्ती पाउँछ 50-60 हजार स्यालेरी हुन्छ, हामी महिनामा 1-1.5 लाख कमाउँछौ, हामी त यो खेती नै गर्छौ व्यापारै गर्छौ भन्ने गर्दै गरेको नोकरी छोडेर पनि व्यापार गर्नेहरू धेरै छन् होइन, र यस्तो कुरामा अब आफू खुदै गर्नु नसक्दाखेरि र नोकरी बराबर कमाउने चाहिँ हाम्रो अरू साधनहरू पनि छ, र निराश नहुनुहोस्, एउटा दैलो बन्द भयो भने 10 वटा दैलो खुल्ला हुन्छ, त्यो 10 वटा दैलो हेर्नुपट्टि लाग्नुहोस्।
1: नोकरी पायो भने पनि ठिकै छ,
0: पायो
1: पाएन भने पनि पाएन अब के गरौं कसो गरौं भनेर चाहिँ
0: नहतारिनु है,
1: किनभने हाम्रो सिक्किममा कति जमिनहरू बाँझैछन्
0: है, बाँझो छ सर, उपजाउयुक्त जमिन छ हजुर।
1: हवस् तपाईँलाई धेरै धेरै धन्यवाद है, तपाईँसित आज यसरी भेटघाट भयो, कुराकानी राम्रो भयो, खेतीपातीको विषयमा हल्दीको विषयमा पनि तपाईँले बताउनु भयो, हवस् धन्यवाद,
0: हवस् धन्यवाद।

लौ त श्रोताहरू, यसका साथै आजको हाम्रो ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त, आजलाई म बडालाई बिदा दिनुहोस्। नमस्कार।

अहिले सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहोस् मौसम सम्बन्धी सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापक्रम 19.9 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 13.1 डिग्री सेल्सियस एवं वर्षा 17.8 मिलिमिटर रिकर्ड गरियो। आगामी 24 घण्टाको मौसम पूर्वानुमान अनुसार गान्तोक अनि वरपर क्षेत्रमा आंशिक रूपमा बादल छाउने तथा हल्का वर्षाको साथ मेघ गर्जनको अनुमान लगाइएको छ। भर्खरै सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी सामान्य जानकारी, सो पूरा भयो।

श्रोता, अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रम बारे संक्षिप्त जानकारी गराउनेछौ। केही बेरमा नै सुन्नुहुनेछ नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा प्रादेशिक समाचार। समय हो 6:40, 45 अनि 50 मिनटमा। 6:55 अनि 7 बजे सुनाउनेछौ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार पत्र। 7:05 हजुरकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछिको समय हो पाश्चात्य संगीतको, जसमा आजको विशेष रहेको छ संयुक्त राष्ट्र संघीय विश्व सड़क सुरक्षा हप्ताको अवसरमा रोड सेफ्टी स्टार्ट्स विथ यू। समय हो 7:35। 8:05 गीत गजल अन्तर्गत हामी सुनाउनेछौ कलाकार आशा भोसलेको आवाजमा रहेको केही गीतहरू। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रमा सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम संस्कृति भारती भने 10 बजे हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब केही बेरमा नै सुन्नुहुनेछ नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा क्रमैले समाचार।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ आज पश्चिम बंगालमा नवनिर्वाचित भारतीय जनता पार्टी सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुनुभयो। मुख्यमन्त्री तामाङले पश्चिम बंगालमा पहिलो पटक गठन भएको भाजपा नेतृत्वको सरकारका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीका साथै नवनियुक्त मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गरिमामय उपस्थितिमा आयोजित उक्त समारोहमा प्रधानमन्त्रीको नेतृत्वको समेत प्रशंसा गरिएको थियो। यस अवसरलाई एउटा ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै मुख्यमन्त्री तामाङले पश्चिम बंगालमा नयाँ सरकारको गठनसँगै विकास, सुशासन र प्रगतिको नयाँ अध्याय

0: सुरु भएको बताउनुभयो। नयाँ प्रशासनले राज्यका नागरिकहरूको कल्याण र आकांक्षाहरू पूरा गर्न पूर्ण निष्ठाका साथ कार्य गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। सिक्किम पुलिसले जनमानस र प्रहरी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ जनसम्पर्क पहल बिल्डिङ बन्ड्स सुरु गरेको छ। सचेतना, अन्तर्क्रिया र सहयोगलाई बढावा दिने लक्ष्यका साथ हिजो सोरेङ जिल्लाको च्याखुङ सरकारी उच्च माध्यमिक विद्यालयमा यस कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिक्किम पुलिसका महानिर्देशक श्री अक्षय सचदेवा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै श्री सचदेवाले राज्यको समृद्ध र विविध सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै विभिन्न सांस्कृतिक र धार्मिक समुदायहरूबीच आपसी सम्मान, एकता र शान्तिपूर्ण सहअस्तित्व कायम राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। हाम्रा भाषाहरू र अभिवादन गर्ने तरिकाहरू फरक हुन सक्छन्, तर सद्भाव र सम्मानको भावना सबैमा समान हुने विचार राख्दै उहाँले उपस्थित सबैलाई खुला हृदयले प्रत्येक समुदाय र स्थानबाट सकारात्मक कुराहरू सिक्नका लागि प्रोत्साहन समेत गर्नुभयो। भारतीय अन्डर 17 महिला फुटबल टोलीमा सिक्किमका दुई खेलाडीको गौरवपूर्ण उपस्थिति सिक्किमको फुटबल जगतका लागि एउटा ऐतिहासिक र गर्वको विषय बनेको छ। पाक्योङ जिल्लाका दुई प्रतिभावान खेलाडीहरूले भारतीय अन्डर 17 महिला फुटबल टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। भारतीय टोली अहिले फिफा अन्डर 17 महिला विश्वकपका लागि छनौट हुन मात्र एक कदम टाढा रहेको छ। चीनमा हिजो सम्पन्न खेलमा भारतले लेबनानलाई 4-0 फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। विगत दुई दशकभन्दा बढी समयको अन्तरालमा भारतीय टोली पहिलो पटक अन्तिम 8 पुग्न सफल भएको हो। अब हुने क्वार्टर फाइनल खेलमा विजय हासिल गरेसँगै भारतले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ। सिक्किमका ग्रान्ड मास्टर त्रिलोक सुब्बा आगामी मे 19 र 20 तारिकमा मंगोलियामा आयोजना हुने एसियाली तेक्वान्दो पुम्से च्याम्पियनसिपमा लागि भारतीय टोलीमा चयन हुनुभएको छ। भारतभरिबाट छानिएका 25 खेलाडीहरूमध्ये ग्रान्ड मास्टर सुब्बा यस प्रतिष्ठित च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्ने सिक्किमका एकमात्र खेलाडी हुनुहुन्छ। मे 6 तारिक गान्तोकमा आयोजित एक पत्रकार सम्मेलन मार्फत श्री सुब्बाले यस गौरवपूर्ण छनौटबारे जानकारी दिनुभएको हो। उहाँले हाल आफू दिनको 4 कडा प्रशिक्षणमा व्यस्त रहेको र देशका साथै सिक्किमका लागि पदक जित्ने लक्ष्य राखेको बताउनुभयो। सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदले राज्यका 6 जिल्लाहरूमा विशेष संख्यात्मक कार्यक्रम अर्थात स्पेसियल न्युमेरेसी प्रोग्राम अन्तर्गत जिल्ला स्तरीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यशालाको मुख्य उद्देश्य सरकारी विद्यालयहरूमा आधारभूत गणितीय अभ्यासहरूलाई सुदृढ बनाउनु र कक्षा 1, 2 र 3 मूल्याङ्कनमा आधारित सिकाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूलाई तयार पार्नु रहेको थियो। उक्त कार्यशालामा राज्य संसाधन समूहका 118 सदस्यहरूलाई प्रशिक्षण दिएको छ, जसले आगामी दिनमा सिक्किमका 776 सरकारी विद्यालयका शिक्षकहरूलाई प्रशिक्षित गर्नेछन्। राष्ट्रिय बागवानी बोर्डले जनवरी 2025 लागू भएको आफ्नो परिमार्जित योजना निर्देशिका अन्तर्गत सिक्किममा उच्च मूल्यका फूल र तरकारीहरूको व्यावसायिक संरक्षित खेतीलाई प्रवर्धन गर्न आर्थिक सहायता प्रदान गर्ने भएको छ। यो कार्यक्रम एकीकृत परियोजना मोड अन्तर्गत सञ्चालन गरिनेछ। यस योजनाको मुख्य उद्देश्य सिक्किम र अन्य उत्तर पूर्वी राज्यहरूको कृषि जलवायु परिस्थिति अनुकूल उन्नत संरक्षित खेती प्रविधिहरू अप्नाएर आधुनिक जलवायु अनुकूल र व्यावसायिक रूपमा सक्षम बागवानी परियोजनाहरूलाई प्रोत्साहित दिनु रहेको छ। यस पहलले राज्यका कृषकहरूलाई आधुनिक प्रविधिसँगै जोड्दै उनीहरूको आर्थिक स्तर उकास्न र सिक्किमको कृषि क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सिक्किम प्रिमियर लिगको 4 संस्करण अन्तर्गत आज पाल्जोर स्टेडियममा भएको अन्तिम खेलमा गान्तोक हिमालयन स्पोर्टिङ क्लब र ब्ल्याक इगल स्पोर्टिङ क्लब बीच खेल भइरहेको छ। यो समाचार तयार पार्दासम्म ब्ल्याक इगलले 2-1 अग्रता बनाउन सफल भएको छ। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
1: अरे नुम्बोङसोट गङ्गटोक गुम लन्से सेनोङ यङमित लिक मुलम रेन्जुङ सा गुलोन कुर्थक रेन प्रेम सिंह तामाङ चिकलाद बेङ्गल सा आल बीजेपी जुङथोक सा र्याक मास्योङ सुङछत तिम्रेका च्युनहुङ थोमो रेन तामाङ नन आल गुलोन कुर्थक रेन सुविदु अधिकारी अन गुन कुर्थक कुमार सङरेम सम्दिक तुच्छि माथुङ थोमो सेरे चुकेर बङ्गाल सा नाहानमु बीजेपी जुङथोक जिङ सङतनका रियाक लिउहुङ।

0: संस्कृत पाठशाला तथा मठ विद्यालयका गरी जम्मा 825 जना शिक्षक सहभागी भएका थिए। कार्यक्रम अवधि योग प्रदर्शन, अनुभव आदान प्रदान तथा प्रशिक्षक र शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै कक्षा 10 का 16 जना उत्कृष्ट विद्यार्थीलाई ल्यापटप पनि वितरण गरियो। आगामी राज्य दिवस समारोह 2026 को तयारीबारे समीक्षा गर्न 6 मईको दिन टासिलिक सचिवालयमा एउटा समन्वय बैठक बस्यो। बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव आर तेलाङले गर्नुभएको थियो। बैठकमा राज्य दिवस समारोहको कार्यक्रम तालिका समीक्षा गर्दै विभिन्न लाइन विभागलाई दिइएका जिम्मेवारीहरूको मूल्याङ्कन गरिएको थियो। बैठक अवधि सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूले समारोह तथा उच्च स्तरीय भ्रमणलाई सफल बनाउन पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। उल्लेखनीय छ, आगामी 16 मईको दिन पालन गरिने राज्य दिवस समारोहमा भारतका उपराष्ट्रपति सीपी चन्द्रकृष्णन प्रमुख अतिथिको रूपमा उपस्थित रहने कार्यक्रम रहेको छ। 7 देखि 10 मईसम्म सिक्किम राज्यको औपचारिक भ्रमणमा आउनुभएका मध्यप्रदेशका पूर्व मुख्यमन्त्री एवं हाल राज्यसभा सांसद तथा शिक्षा, महिला, बाल, युवा एवं खेल सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष दिग्विजय सिंहले 7 मईको दिन लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटवार्ता अवधि राज्यपाल अनि सांसद बीच विभिन्न विषयमा चर्चा भयो। त्यसै दिन राज्यपाल माथुरले राज्यका नवनियुक्त मुख्य सूचना अधिकारी कुबेर भण्डारी र सिक्किम लोकायुक्तकी न्यायिक सदस्य श्रीमती केसाङ छुकी बरफुङपालाई शपथ ग्रहण गराउनुभयो। लोकभवनको प्रेक्षागृहमा आयोजित शपथ ग्रहण समारोहलाई सिक्किम सरकारका मुख्य सचिव आर तेलाङले सञ्चालन गर्नुभएको थियो। सिक्किममा शीतकालीन खेलकुदको विकासतर्फ महत्वपूर्ण कदम चाल्दै गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले 7 मईको दिन सिक्किमे युवाहरूलाई आइस हकी प्रशिक्षणका लागि देहरादून पठाउने प्रस्तावलाई स्वीकृति दिनुभएका छन्। आइस हकी एसोसिएशन अफ इण्डिया अन्तर्गत आगामी 1 जूनदेखि शुरू हुने 1 महिनाको विशेष प्रशिक्षण कार्यक्रममा सिक्किमबाट 3 किशोर र 2 किशोरी गरी 5 जनाको चयन गरिएको छ। प्रशिक्षणपछि उनीहरूले सिक्किम फर्केर शीतकालीन समयमा अन्य इच्छुक युवा युवतीलाई प्रशिक्षण दिनेछन्। उल्लेखनीय छ, पूर्व सिक्किमको नाथाङलाई सिक्किममा आइस हकी गतिविधि सञ्चालन गर्ने गन्तव्यको रूपमा चिन्हित गरिएको छ। 7 मईको दिन आईएएस अधिकारी रोहन अगवानेले औपचारिक रूपमा गान्तोक जिल्लाको जिल्लापालको पदभार ग्रहण गर्नुभयो। यस अवसरमा जिल्लापाल कार्यालयका अधिकारी अनि कर्मचारीहरूले उहाँलाई न्यानो स्वागत जनाए। उल्लेखनीय छ, यसअघि श्री अगवाने पाकिम जिल्लाको जिल्लापालको पदमा कार्यरत हुनुहुन्थ्यो। सिक्किम सरकारको योजना एवं विकास विभागका नवनियुक्त सचिव तुषार निखारेले हिजो लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। यो विशेष भेटघाट सचिव निखारेको नयाँ पदभार ग्रहणको अवसरमा भएको थियो। भेटवार्ता अवधि राज्यपाल माथुरले उहाँलाई नयाँ जिम्मेवारीको लागि शुभकामना व्यक्त गर्नुभयो। उल्लेखनीय छ, यसअघि तुषार निखारे गान्तोक जिल्लाको जिल्लापालको पदमा नियुक्त हुनुहुन्थ्यो। राजधानी गान्तोकको हृदय स्थल मानिने एमजी मार्गमा सिक्किम मिल्कले विशेष आउटलेट शुरू गरेको छ। एमजी मार्गको प्रवेशद्वारमा अवस्थित टाइटेनिक पार्क अगाडि स्थापित यस आउटलेटको हिजो पशुपालन मन्त्री पूरण गुरूङको बाहुलीबाट विधिवत उद्घाटन गरियो। यस अवसरमा सड़क एवं पुल मन्त्री एनबी दाहाल, गान्तोकका विधायक दिले नामगेल बरफुङका र गान्तोक नगर निगमकी मेयर श्रीमती छिरिङ पालदेन भोटियाको पनि विशेष उपस्थिति रहेको थियो। सिक्किम कोअपरेटिभ मिल्क प्रोड्युसर युनियन लिमिटेडद्वारा स्थापना गरिएको उक्त आउटलेटले स्थानीय दुग्ध उत्पादकहरूलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ। हाल युनियनसँग झण्डै 18,000 किसान आबद्ध रहेका छन् भने दैनिक 60 देखि 70,000 लिटर दूध संकलन हुने गरेको छ। गान्तोक नगर निगमकी पहिलो महिला मेयर श्रीमती छिरिङ पालदेन भोटियाले हिजो औपचारिक रूपमा पदभार ग्रहण गर्नुभयो। यस अवसरमा देउराली स्थित नगर निगम भवनमा जीएमसीका आयुक्त ज्ञानदेन गेरी छोपेल र कर्मचारीहरूले उहाँलाई न्यानो स्वागत जनाए। अहिलेसम्म सुन्नुहुँदैथ्यो गान्तोक जिल्लाका गतिविधिहरूमाथि आधारित जिल्ला समाचार पत्र। अब यसलाई लेप्चा भाषामा पनि सुन्नुहोस्।
1: अरे नुवांगसु गंगतुक गमो अलोंग गंगतुक लेंगदे सत सनंगो युंतन बोंगशीलोंग डिक्लोत योगा लाबु सोंग सतन का लाबजंग तुपे सचोंगलो तुपे पदबु छु फुली सचोंग गंगतुक समनन पुमतो का चोंगलोत मुनमो थोपे का गुलन कृतक रेन प्रेम सिंह तामंग गुलन मुंगसालियु का चेन थंबगम सकनोन कोंशो असम लिंजे का निम्बो ट्राइबल रिसर्च सेंटर का लुनाम्बु खा कत सकत सकनी अशेंसा योगा लाबजोंग का जुमतुक छोली संस्कृत छोली

यस कार्यक्रमलाई पर्खेर बस्नुहुने तमाम श्रोतालाई स्वागत गर्दछु र पहिलो प्रस्तुति लिएर आएको छौं अनमोल गुरुङ अनि अस्मिता अधिकारीको आवाजमा रहेको गीत। यस गीतको निम्ति अनुरोध गर्ने श्रोता हुनुहुन्छ अप्पर लिङदुमबाट प्रतीक्षा शर्मा। वहाँले यो गीत आफ्नो दिदी जमुना शर्माको जन्मदिनको अवसरमा सुनाउन चाहनु भएको छ। चा।

यसै कार्यक्रमको अघिल्लो चरणमा सुनाउन गइरहेको छौ अरूणा लामाको स्वरमा सजिएको गीत र यस गीतलाई सुन्न भनी हामीलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ तिमी नाम्फिङबाट सृजना शर्माले। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई यो गीत सुनाउन चाहनु भएको छ चा।

श्रोताहरूले हाम्रो यो कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुँदैछ। अबको गीत रहेको छ कलाकार नारायण गोपाल अनि आशा भोसलेको आवाजमा सजिएको र अनुरोध गर्ने श्रोता हुनुहुन्छ सन्ध्या गुरूङ लेक्शेप पश्चिम सिक्किमबाट र वहाँले यस गीत आफ्नो साथीहरू साथै आफै पनि सुन्न चाहनु भएको छ।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी सात

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

नेपाली अनुरोध संगीतको यो अन्तिम चरणमा प्रस्तुत छ कलाकार पेमा लेप्चाको स्वरमा सजिएको गीत। यस गीतको निम्ति फरमाइस गर्नु भएको छ देन्ताम पश्चिम सिक्किमबाट सन्जु शर्माले। वहाँले आफ्ना सम्पूर्ण साथीहरूलाई यो गीत सुनाउन चाहनु भएको छ।

श्रोता, यसै गीतका साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत यही समाप्त हुँदछ। अब केही बेरमै सुन्नुहुनेछ नेपालीमा राष्ट्रिय समाचार।

0: का रूपमा शपथ लिनुभयो। उहाँले राज्यमा पार्टीको पहिलो सरकारको नेतृत्व गर्दै हुनुहुन्छ। राज्यपाल आरएन रविले कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा श्री अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। मुख्यमन्त्रीसँगै पाँचजना क्याबिनेट मन्त्रीहरूले पनि शपथ लिएका छन्। क्याबिनेट मन्त्रीहरूमा दिलीप घोष, अग्निमित्र पाल, अशोक किर्तनिया, निशित प्रामाणिक र खुदिराम टुटु रहेका छन्।
1: आज का दिन बहुत महत्वपूर्ण है देश के लिए, बंगाल के लिए। इसलिए प्रधानमंत्री का इच्छा था नया सरकार रविंद्र जयंती का दिन अपना कार्यकाल शुरू करे। इसलिए हम लोग प्रधानमंत्री जी का नेतृत्व में गोभी गुरु को प्रणाम करते हुए आज संविधान को मानते हुए ओथ टेकिंग किया।
0: ट्रिनिडाड तथा टोबाकोका भ्रमणमा रहेका विदेश मन्त्री डाक्टर एस जयशंकरले त्यहाँका विदेश तथा क्यारिकम मामिला मन्त्रालयमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले भारत र ट्रिनिडाड तथा टोबाको बीचको परम्परागत सम्बन्धको प्रशंसा गर्दै दुई राष्ट्रलाई जोड्ने गहिरो सांस्कृतिक बन्धन र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभयो। विदेश मन्त्रीले ट्रिनिडाड तथा टोबाकोका प्रधानमन्त्री कमला प्रसाद विशेषसँग पनि भेट गरी द्विपक्षीय सहयोगलाई अझ सुदूर पार्ने सम्बन्धमा छलफल गर्नुभयो। उहाँले यस भ्रमणका क्रममा पर्यटनसँग सम्बन्धित पहलहरू, विदेश तथा क्यारिकम मामिला मन्त्रालय भवनको सौर्य ऊर्जा, विभिन्न विकास परियोजना, आयुर्वेद केन्द्रको स्थापना सहित धेरै सम्झौतामा सहमति भएको जानकारी दिनुभयो।
2: India has traditionally had very warm and friendly relations with Trinidad and Tobago, and these ties have been underpinned by shared history, our struggle against colonialism, and by our very special bonds of cricket. The people of our two countries share so much in common, whether we talk of clothing and sports or food habits and traditions.
0: चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेना आजदेखि मे 15 भारतको औपचारिक भ्रमणमा रहनुहुनेछ। श्री म्याकेना भोलि दिल्लीमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। आउँदो सोमबार उहाँ भारतको खाद्य आयातकर्ता मञ्च र एसएमएचएमद्वारा आयोजित कार्यक्रमहरूमा सरिक हुनुहुनेछ। त्यसै गरी मंगलबार श्री म्याकेनाले वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलसँग वार्ता गर्नुहुनेछ र भारतीय उद्योग परिसंघको वार्षिक व्यापार शिखर सम्मेलनमा भाग लिनेहुनेछ। बहुमत प्राप्त गर्न आवश्यक समर्थन जुटाउन नसक्दा तमिलनाडुमा नयाँ सरकार गठनमा थप ढिलाइ भइरहेको छ। मार्क्सवादी कम्युनिष्ट पार्टीका राष्ट्रिय महासचिव बेबीले सबैभन्दा ठूलो दललाई सरकार गठन गर्न आमन्त्रित गर्नु राज्यपालको कर्तव्य रहेको बताउनु भएको छ। उहाँले चेन्नईमा बोल्दै राज्यपाल केन्द्र सरकारको आदेशमा काम गरिरहेको आरोप लगाउँदै भाजपाले लोकतान्त्रिक प्रक्रियामा ढिलाइ गरेर अखिल भारतीय अन्ना द्रमुक पार्टीलाई सत्तामा ल्याउने प्रयास गरिरहेको थप बताउनुभयो। आज रविन्द्रनाथ टेगोरको 165 जन्म जयन्ती हो। यस अवसरमा विद्यालय र सांस्कृतिक संस्थानहरूले बिहानै प्रभात फेरी जुलुसको आयोजना गरे। शान्ति निकेतनको गौर प्रांगणमा वैतालिक गीतहरूको साथ दिनको शुरूआत गरियो। यस अवधि वैश्विक रूपमा सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले यस अवसरमा रविन्द्रनाथ टेगोरलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अमेरिकाले भारत लगायत दक्षिण र मध्य एसियाका देशहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच प्रदान गर्न चाहेको बताएको छ, ताकि उनीहरू विरोधी राष्ट्रहरूमा निर्भर रहन नपरून्। अमेरिकी विदेश विभागका सहसचिव बेथानी मोरिसनले अमेरिका भारत एआई र उदयमान प्रविधि फोरममा यो बयान दिनुभएको हो। मोरिसनका अनुसार अमेरिकाले आफ्नो एआई प्रविधि विश्वसँग साझा गर्न चाहेको जानकारी दिनुभयो। उहाँले एआई क्षेत्रमा भारतको सहभागिता बढ़िरहेको र भारत अमेरिका सहयोगले दुवै देशलाई वास्तविक लाभ पुर्याइरहेको पनि बताउनुभयो। वैश्विक रूपमा हान्ता भाइरसका दुई नयाँ शंकास्पद मामिला रिपोर्ट गरिएका छन्। एउटा संक्रमण स्पेनमा र अर्को संक्रमण दक्षिण एटलान्टिक महासागरको दुर्गम टापु ट्रिस्टन द कुनामा देखा परेका हुन्। यी मामिलाहरू लग्जरी क्रूज जहाजमा उत्पन्न भएको बताइएको छ। यस संक्रमणको उदयले चिन्ता बढ़ाएको छ। अहिलेसम्म भाइरसबाट 3 मृत्यु भइसकेको छ, तर विश्व स्वास्थ्य संगठनले आम जनतामा यस भाइरसको जोखिम कम रहेको र भाइरस सजिलै फैलिन नसक्ने बताएको छ। ब्रिक्स शिखर सम्मेलन 2026 को एक भागका रूपमा रहेको कृषि कार्य समूहको 5 दिने अन्तर्राष्ट्रिय सम्मेलन

0: आज मध्य प्रदेशको इन्दौरमा शुरू भयो। सम्मेलनमा ब्राजिल, रूस, चीन, दक्षिण अफ्रिका, साउदी अरेबिया, इरान, इण्डोनेसिया र मलेसिया लगायत 21 देशका कृषि मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, वैज्ञानिकहरू र नीति निर्माताहरूले भाग लिइरहेका छन्। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानका अनुसार यी देशहरूमा विश्वको लगभग 68% किसानहरू बसोबास गर्छन्। सम्मेलन दुई चरणमा आयोजन हुनेछ। पहिलो चरण आजबाट शुरू भएर जून 11 जारी रहनेछ। यस अवधि वरिष्ठ अधिकारीहरूले खाद्य सुरक्षा, स्मार्ट खेती, जलवायु परिवर्तन र किसान कल्याण जस्ता प्रमुख विषयहरूमा छलफल गर्नेछन्। सरकारले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 विजेताहरू घोषणा गरेको छ। यी पुरस्कारहरू देशभरिबाट छनौट गरिएका 42 पञ्चायतलाई प्रदान गरिन्छ। पञ्चायती राज मन्त्रालयले पुरस्कार समारोह जून 3 नयाँ दिल्लीमा आयोजना हुने बताएको छ। मन्त्रालयका अनुसार कर्नाटकले सबैभन्दा धेरै पुरस्कार प्राप्त गरेको छ, जसमा 6 पञ्चायत छनौट भएका छन्। त्यसपछि आन्ध्र प्रदेश र ओडिसा छन्, जसमा 5 पञ्चायत छन्। अब खेलकुद समाचार। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्सले जयपुरमा गुजरात टाइटन्सको सामना गर्नेछ। यो खेल साँझ 7:30 शुरू भइरहेको छ। यसअघि हिजो राति दिल्लीमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 पराजित गरेको छ। फुटबलमा भारतले हिजो चीनको सुझावमा लेबननलाई 4-0 हराउँदै एएफसी अण्डर 17 महिला एसियाली कपको क्वार्टर फाइनलमा प्रवेश गरेर इतिहास रचेको छ। भारतका लागि प्रतीक बर्मनले 7 र 85 मिनटमा, अल्वा देवी सेन्जामले 36 मिनटमा र जोयाले 72 मिनटमा गोल गरे। यस प्रतियोगिताको सेमी फाइनलमा पुगेपछि भारतले 2026 फिफा अण्डर 17 महिला विश्वकपमा स्थान सुरक्षित गर्नेछ। आज चीनको सांघाईमा भएको आर्चरी विश्वकप 2026 चरण 2 साहिल जाधवले पुरूष एकल कम्पाउण्ड स्पर्धामा काँस्य पदक जिते। साहिलले काँस्य पदक प्ले अफमा डेनमार्कका अनुभवी खेलाड़ी एवं प्रशिक्षक मार्टिन डम्बोलाई 147-144 पराजित गर्दै जारी प्रतियोगितामा भारतको पहिलो पदक सुरक्षित गरे। गत वर्ष सांघाईमा भारतले 5 कम्पाउण्ड पदक जितेको थियो। प्रधानमन्त्रीले भोलि तेलंगानामा रेलवे पूर्वाधार परियोजनाहरूको गर्नुहुनेछ उद्घाटन। पश्चिम बंगालमा मुख्यमन्त्रीको शपथ ग्रहण सम्पन्न। भारतीय विदेश मन्त्रीद्वारा ट्रिनिडाड तथा टोबाकोमा झण्डोत्तोलन समारोहलाई सम्बोधन। चिलीको विदेश मन्त्री मे 15 भारतको औपचारिक भ्रमणमा। तमिलनाडुमा नयाँ सरकार गठनमा थप ढिलाइ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: Good evening and welcome to Akashvani Gang Talk. We are broadcasting on medium wave 213.67 meters, corresponding to 1404 kHz. Listeners, we are live downtown on 103 MHz on our FM station, FM Kanchenjunga, and you can live stream as well on our online app, NewZone AIR. Here we are with yet another episode of our Western Music Program. Listeners, let's make this journey a very special one today. I'm sure you all are aware that we are observing Road Safety Week starting from yesterday, 8th March until 15th May, 8th May until 15th May under the guidelines of United Nations 2030 Sustainability Goal. So let's celebrate and spread awareness about the road safety while I'll play some of your favorite songs. Road safety is an important issue, we all know that. Every day, millions of people travel on roads as pedestrians, cyclists, passengers and drivers. However, road can become dangerous when traffic rules are ignored. Thousands of people lose their lives in roads accident every year and many more suffer serious injuries. The theme Road Safety Starts With You, it is a widely used slogan. Well, it is not just a slogan, but a constant reminder that every individual has a responsibility to make roads safer. So with that, we will open up today's chart list with this lovely rendition, that is Send Me an Angel by the Scandinavian Gods of Love, Scorpions. And here we go.

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यतिन्जेल सुन्नु हुँदै थियो कार्यक्रम पाश्चात्य संगीत। श्रोताहरूले हाम्रो यसै प्रसारणलाई एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। अब प्रस्तुत छ श्रोतामाझ गायिका आशा भोसलेको आवाजमा केही गजलहरू।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ गायिका आशा भोसलेको आवाजमा केही गजलहरू।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ गिरिजा देवीबाट थुम्री वादन। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब केही क्षणमा प्रस्तुत गर्नेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार।

भाषाको कुनै सीमाहरू हुँदैन, भाषाको आफ्नै सीमाहरू हुन्छन्। एउटा भाषा अर्कोबाट भिन्न छन्, तर संगीतको कुनै सिमाना हुँदैनन्। लय र तालले हृदयको भाषा बोल्छन्, लय र तालले सबै मानिसको भाषा जोडिदिन्छ। र यसका साथै अघिल्लो गीत रहेको छ फिल्म यस बसबाट कलाकार अभिजित भट्टाचार्य अनि अल्का याग्निकको आवाजमा सजिएको।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

संगीत शांति हो भने संगीत नया ऊर्जा को स्रोत पनि हो। संगीत शब्द को श्रृंगार हो त संगीत साथी हो। भीड़मा एक्लो हुँदा एकांतमा आजमा इतिहासमा सबैमा बस्दछ। त श्रोता स्वीकार्नुहोस् यो अघिल्लो गीत कलाकार अलका याग्निक र सोनु निगमको आवाजमा सजिएको फिल्म कभी खुशी कभी गमबाट।

श्रोता, आजको यस अधिवेशनको यो अन्तिम रहेको गीत जसमा कलाकार नीरज श्रीधर र कविता सेठको आवाजमा रहेको छ भने यो गीत फिल्म ककटेलबाट लिएको हो।

हवस्रोता समय रात्रिको 10:30 हुन लागिरहेको छ। यसैको साथमा हाम्रो आजको यो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउनेछौ भन्ने बाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मलाई नमस्ते, शुभरात्री, जय हिन्द।